তবে ভন্ডা পহিলেন মেষ রাশি। तपाईको आजको दिन सामान्य रहनेछ। व्यापारमा घाटा हुनेछ, नाफा कमाउन थप मेहनत गर्नुपर्ने देखिन्छ। तपाईको बोलीको कारण आफन्त टाढा पुग्नेछन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। वृष राशि, तपाईको आजको दिन राम्रो रहनेछ। पुरानो गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। शिक्षा र राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा पनि समस्या आउन सक्छ। अग्रजको सल्लाहमा गरेको काममा फाइदा हुनेछ। मिथुन राशि, तपाईको आजको दिन राम्रो रहनेछ। बोलीको प्रभावले काम बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन खुसी हुनेछ। शिक्षाको क्षेत्रमा थप मेहनत गर्नुपर्ने देखिन्छ। राजनीतिमा भने फाइदा हुनेछ। कर्कट राशि, तपाईको आजको दिन राम्रो रहनेछ। व्यापार व्यवसायबाट नाफा हुनेछ। विपक्षीसँगको कारोबारमा फाइदा हुनेछ। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। विदेशी लगानी फस्टाउनेछ। सिंह राशि, तपाईको आजको दिन सामान्य रहनेछ। सामाजिक क्षेत्रमा तपाईको आलोचना हुनेछ। मन अशान्त बन्ने जोखिम रहेको छ। राम्रो काम गरे पनि तपाईमाथि खराब आरोप लाग्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। कन्या राशि, तपाईको आजको दिन राम्रो रहनेछ। छोटो घुमघाम तय हुनेछ। राजनीतिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारको सहयोगमा गरेको काममा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। तुला राशि, तपाईको आजको दिन राम्रो रहनेछ। पठन पाठनमा मन जानेछ। तपाईको कामको प्रशंसा हुनेछ। राजनीतिक र कूटनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बढ्नेछ। वृश्चिक राशि, तपाईको आजको दिन राम्रो रहनेछ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्य शिक्षा र सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। सम्पत्ति आर्जन हुने दिन रहेको छ। परिवारको साथ सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। धनु राशि, तपाईको आजको दिन सामान्य रहनेछ। सानातिना कुरामा चिचिहाट बढ्नेछन्। आमदानी भन्दा खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ। मकर राशि, तपाईको आजको दिन राम्रो रहनेछ। आमदानी बढ्नेछ। लामो समयदेखि रोकिएको सम्पत्तिको बाटो खुल्ने दिन रहेको छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट केही लाभ मिल्ने योग परेको छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। कुम्भ राशि, तपाईको आजको दिन राम्रो रहनेछ। मन शान्त बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सोचेका काम बढ्नेछन्। पारिवारिक जिम्मेवारीमा दिन बित्नेछ। मीन राशि, तपाईको आजको दिन सामान्य रहनेछ। सानातिना कुराले मनमा तनाव बढ्नेछ। आफूभन्दा ठूलाबाट अपमानित भएको महसुस हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षामा भने केही सुधारका संकेत देखिनेछ। परिवारको साथ मिल्नेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ।
कार्यक्रम शुभप्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0654141000 र फोन गरेर वा इमेलमा र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दिले प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुन आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
5: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
6: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
5: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
6: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9468683522।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9906613195 र 9847153368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556783002 र 9546783002।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द्वारा एप्पल सप नोकिया सर्विस सेन्टर दुलेगौड़ा बस बिसौनी को ठीक पारिपट्टी
12: सब ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
13: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
12: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
14: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
15: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
14: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
15: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
16: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेरी सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
17: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
16: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950
18: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
16: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
18: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
16: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
18: फोन नम्बर 0564143121
16: मोबाइल 9865078634 र 9701101090
19: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
20: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
19: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
20: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
21: स्टुडियो
22: अहिले बिहानको 6 बज्यो
20: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
23: आज 2083 साल असोज 19 गते सोमबार सन् 2026 अक्टोबर 5 तारीख असोज कृष्ण पक्षको दशमी तिथि
24: काया कैरनका साथमा
25: किसान पाइप प्रोडक्ट प्राली
24: राष्ट्रको शान किसान
25: अ कम्प्लिट पाइपिङ सोलुसन्स
26: काया कैरन सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट
23: राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय
26: ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले माग बढेसँगै मूल्य पनि बढ्यो
23: अलैचीको मूल्य एक हप्तामै प्रति मन 8,000 रूपियाँले बढ्यो किसानमा उत्साहसँगै स्थानीय मजदूरलाई रोजगारी
26: ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको आरोप
23: र विश्व एसियाली खेलकुद सम्पन्न नेपाल दुई काँसे पदकमै सीमित आईसीसी क्रिकेट विश्वकप लीग टू खेल्न नेपाली टोली ओमान प्रस्थान
27: रङ्गौ घर एकै पाली मौका
0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: काया कैरनमा अब खबरको सिलसिला। नेपाली राजनीतिमा जय नेपाल शब्दावली प्राय कांग्रेस नेताहरूले मात्र प्रयोग गरिरहेका हुन्छन्। हिजो कांग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहमा भने कांग्रेस नेताहरूले मात्र होइन अरू दलका नेताले पनि शुभकामना दिने क्रममा जय नेपाल भन्दै सम्बोधन टुंग्याए। उनीहरूले लोकतन्त्र, राष्ट्रियता, संविधानदेखि जलवायु परिवर्तनका असरका मुद्दामा एक ठाउँ उभिनुपर्ने समान संकल्प पनि गरेका छन्। विभिन्न राजनीतिक दलका नेताले संविधान र त्यसका उपलब्धिको रक्षाका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्। विपक्षी दलका नेताहरूले सरकारका कारण पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आएको भन्दै चिन्ता व्यक्त गरेपछि सत्तारूढ राष्ट्रपाका नेताले लोकतन्त्रप्रतिको प्रतिबद्धता न डगमगिने र त्यसमा सहकारी हुने अभिव्यक्ति दिएका छन्। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकार्य गर्न सकिने प्रतिबद्धता जनाएका हुन्। लोकतन्त्र, संविधान, राष्ट्रियता र आर्थिक रूपान्तरणमा राजनीतिक दलबीच संवाद र सहकार्य अपरिहार्य रहेको नेताहरूको भनाइ छ। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल रासोपाका नेताले लोकतन्त्रप्रतिको प्रतिबद्धता न डगमगिने र त्यसमा सहकार्य हुने अभिव्यक्ति दिएका छन्। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष प्रतिपक्षको घेराभन्दा

0: नारायण राय, जसपा नेपालका नेता शरद सिंह भण्डारी लगायतले राष्ट्रिय मुद्दामा सहकार्य गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलका नेताहरूले व्यवस्था, संविधान, लोकतन्त्र र राष्ट्रियमाथि खतरा औल्याएका छन्। रासोपाले लोकतन्त्रमा खतरा परे नागरिकले रक्षा गर्ने बताएको छ।
1: यसैबीच कांग्रेसको पन्ध्रौं महाधिवेशनको पहिलो दिन हिजोसम्मको स्थितिमा सभापतिमा गगन थापा नै निश्चित प्राय देखिनु भएको छ, तर अन्य पदाधिकारीमा भने उम्मेद्वार घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। सभापतिका लागि थापासँग नेवी संघका पूर्व अध्यक्ष समेत रहनुभएका तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौरले प्रतिस्पर्धा गर्ने घोषणा केही दिन अघि नै गरे पनि उहाँ हिजो बेलुकीसम्म पनि बर्दियाबाट क्षेत्रीय प्रतिनिधि भएर काठमाडौँ आउन सक्नु भएको छैन। स्थानीय विवादका कारण बर्दियाका दुवै निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधिको चुनाव हुन सकेको छैन। विवाद बिलाउन केन्द्रबाटै प्रतिनिधि तोकेर छलफल चलिरहेको छ। सभापति बाहेकका अन्य पदाधिकारीमा संख्या बढ़ाउन खोजिए पनि प्रतिस्पर्धी झनै बढ़ेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मस्यौदा समितिले उपसभापतिमा एउटा वरिष्ठ र अर्को महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दुई उपसभापति पद थप गर्ने सिफारिश गरेको छ। अब वरिष्ठ सहित उपसभापतिको संख्या चार पुग्नेछ। महिलाका लागि महामन्त्रीमा पनि आरक्षण गर्न खोजिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। यस्तै कांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँच केन्द्रित राजनीतिबाट नभई राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपमा पुनर्संरचना गर्ने प्रस्ताव अघि सार्नु भएको छ। नेतृत्व परिवर्तनबाट मात्रै कांग्रेस रूपान्तरण नहुने थापाको निष्कर्ष छ। पार्टीको पन्ध्रौं महाधिवेशनमा प्रस्तुत गर्न तयार पारिएको राजनैतिक प्रतिवेदनमा सभापति थापाले राजनैतिक संस्कार, संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा एकैपटक परिवर्तन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। निर्वाचन पूर्व अन्य दलसँग गठबन्धन नगर्ने र उम्मेद्वार छनौटमा प्राथमिक निर्वाचन, प्राइमेरी वा पार्टी सदस्यको प्रत्यक्ष मतदानको व्यवस्था गर्नेसम्मका प्रस्ताव प्रतिवेदनमा राखिएको छ। कांग्रेसको मीडिया सेन्टरले सार्वजनिक गरेको प्रस्तावित राजनैतिक प्रतिवेदनमा सभापति थापाले कांग्रेस र नागरिक बीच पछिल्ला दुई दशकमा बढ़ेको दूरीलाई पार्टीको प्रमुख राजनैतिक कमजोरीका रूपमा उल्याउनु भएको छ। गएको फागुन 21 चुनावी नतिजालाई त्यसको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उहाँको धारणा छ। सत्ता, पद, गुट र पहुँच केन्द्रमा पार्टी राजनीतिका कारण कांग्रेसले नागरिकको भरोसा गुमाउँदै गएको थापाको स्वीकारोक्ति छ। उहाँले कांग्रेसको वैचारिक आधारलाई 21 शताब्दी अनुकूल पुनर्व्याख्या गर्नुपर्ने प्रस्ताव समेत अघि सार्नुभयो। राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई बदलिदो विश्व परिस्थिति र नेपाली समाजको आवश्यकता अनुरूप नयाँ ढंगले परिभाषित गर्नुपर्ने उहाँको प्रस्ताव छ। राष्ट्रियतालाई भूगोल र सीमाको सुरक्षामा मात्र सीमित नगरी ऊर्जा, खाद्य, प्रविधि, वित्त र ज्ञान उत्पादन गर्ने क्षमतासँग जोड्नुपर्नेमा थापाले जोड़ दिनु भएको छ। लोकतन्त्रलाई 5 वर्षमा एकपटक मतदान गर्ने प्रक्रियामा सीमित नगरी नागरिकको निरन्तर सहभागिता र सार्वजनिक निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव थापाको छ। प्रविधि र कृत्रिम बुद्धिमत्ता अर्थात एआईले रोजगारी, शिक्षा र ज्ञान उत्पादनमा ल्याइरहेको परिवर्तन अनुसार शिक्षा र सिप प्रणाली पुनर्संरचना गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा रहेको छ।
0: पछिल्लो समय ग्यासको आपूर्ति अनियमित हुँदै अभाव बढ़ेपछि उपभोक्ताको आकर्षण विद्युतीय चूलोतर्फ बढ़ेको छ। माग बढ़ेसँगै बजारमा विद्युतीय चूलोको मूल्य समेत बढ़न थालेको छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चूलो रोज्न थालेको व्यवसायी बताउँछन्। भन्सार विभागको 2083-84 को पहिलो दुई महिना साउन र भदौमा मात्रै खाना पकाउने विद्युतीय उपकरण इण्डक्सन चूलो इन्फ्रारेडदेखि राइस कुकरको आयात बढ़ेको देखिन्छ। चालू आर्थिक वर्षको दुई महिनामा 4,37,80,000 रूपियाँ बराबरको इण्डक्सन चूलो आयात भएको विभागको तथ्याङ्क छ। बजारमा इण्डक्सन तथा विद्युतीय चूलोको माग बढ़ेपछि व्यवसायले आयात बढ़ाउन थालेका छन्। माग बढ़ेसँगै पहिलेको तुलनामा ठूलो परिमाणमा विद्युतीयको चूलोको आयात हुन थालेको व्यवसायको भनाइ छ। पछिल्ला वर्षमा सरकारले पनि विद्युतीय चूलो प्रवर्धनमा प्राथमिकता दिएको छ। अहिले बजारमा इण्डक्सन र इन्फ्रारेड चूलोको मूल्य ब्रान्ड, वाट र मोडल अनुसार फरक छ। बजारमा एकमुखी चूलो, दुईमुखी चूलोदेखि एउटैमा इण्डक्सन र इन्फ्रारेड दुवै भएका चूलो पनि बिक्री भइरहेका छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा अल्जाइमरको उपचार र सरकारी सुविधा बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नु।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।

0: खाताहरू,
1: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
1: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: आउँछ तलब जान्छ तलब, फल्ती खाली छैन बचत।
4: सो व्हाट नेक्स्ट?
3: एसआईपी गरौ, एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ।
4: लगानी बेस्ट एट एनी एज, यो एनआईसी एसिया क्यापिटलको
3: एसआईपी। आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9853145131 वा व्हाट्सएप र भाइबर नम्बर 9803255678 सम्पर्क गर्नुहोस्।
3: एनआईसी एसिया क्यापिटल।
5: जहाँ फेरिन्छ सुख खुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बाट, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्गौ कि प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय, ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले लगायतका खबर प्रस्तुत गरेमा।
8: अब बाँकी खबर, अलैचीको भाव एक हप्तामै प्रतिमन 40 केजीमा 8000 रूपियाँले बढ़ेको छ। अघिल्लो हप्ता प्रतिमन 80000 कारोबार भएको अलैचीको मूल्य हिजो आइतबार बढ़ेर 88000 पुगेको छ। अलैची व्यवसायी कमल बरालले हिजो तापलेजुङमा प्रतिमन 88000 रूपियाँमा अलैची किनबेच भएको बताउनुभयो। गएको हप्ता 80000 मात्र कारोबार भएको अलैचीको मूल्य 88000 कारोबार भएको उहाँको भनाइ छ। मूल्य बढ़दै गएपछि किसानमा उत्साह थपिएको छ, तर किसानलाई मूल्यभन्दा पनि अलैची घर भित्र्याउने चटारो बढ़िरहेको छ। तापलेजुङ बेसीदेखि लेकाली क्षेत्रसम्मका किसान बिहानदेखि बेलुकासम्म बगानमै अलैची टिप्न, छोडाउन र भट्टीमा सुकाउन व्यस्त छन्। फुङलिङ नगरपालिका वडा नम्बर 6 किसान शिव प्रसाद पोखरेलले अलैची टिप्ने मुख्य समयमा नटिपे वर्षभरिको मेहनतमा असर पर्ने भएकाले चाडपर्वमा समेत बगानमै बिताउने गर्नुभएको छ। जिल्लाका धेरै किसान आफ्नो बगान हेरी एक महिनासम्म बगानमा नै बिताउने गरेका छन्। अलैची खेतीले किसानसँगै स्थानीय मजदूरलाई समेत रोजगार दिएको छ। बगानमा टिप्ने, बोक्ने, छोडाउने र भट्टीमा सुकाउने काममा संलग्न मजदूरले दैनिक 500-800 रूपियाँसम्म ज्याला पाउने गरेका छन्। यसमा पनि अझ अलैची टिप्न महिलाहरूलाई समेत रोजगारी भएको छ। धेरै महिला अलैची बगान जाने, अलैची टिप्ने, बोक्ने तथा छोडाउने काम गरेकाले पनि उनीहरूलाई राम्रो आमदानी हुने गरेको महिला मजदूरहरूको भनाइ छ। आजको नयाँ पत्रिकामा खबर छ।
7: दशैं तिहार छठ लगायतका चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रु लक्षित सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ यही हप्ता खुल्ने भएको छ। यातायात व्यवस्था विभागले आज सरोकारवालाहरूसँग अग्रिम टिकट खुलाउने विषयमा बैठक राखेको छ। अग्रिम टिकट बुकिङबारे सम्भवतः आज नै निर्णय हुन सक्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताउनु भएको छ। चाडपर्वका लागि गाड़ीको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुनेछ। बैठकबाट टिकट बुकिङको मितिबारे औपचारिक निर्णय हुने अपेक्षा गरिएको आजको का

0: सार्वजनिकले लेखेको छ। आसन्न चाड पर्वमा यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तयारी थालिसकेको छ। त्यसको लागि काठमाडौँ उपत्यका मुख्य 8 ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। त्यस्तै दशैंको मुख्य दिनका लागि हवाई टिकट बुकिङ पूरै भइसकेको वायुसेवा कम्पनीहरूले जनाएका छन्। दशैं आउन अब करिब एक महिना बाँकी रहँदै सबै टिकट बिक्री भइसकेको उनीहरूको भनाइ छ। कम्पनीहरूका अनुसार यस वर्ष विपदको समय भएकाले दशैंको मुख्य दिनमा समेत सामान्य भाडा कायम गरिएको छ। चाडपर्वको समयमा सामान्यतया भाडा बढ़ने गरे पनि यसपटक त्यसो नगरिएको उनीहरूले बताएका छन्।
1: वरिष्ठ नागरिकको उमेर बढ़दै गएसँगै दीर्घकालीन रोगहरू पनि देखा पर्दै जान्छन्। तिनै मध्ये एक हो अल्जाइमर। अल्जाइमर र डेमेन्सिया बुढ्यौलीमा देखा पर्ने रोग हो। बिर्सिने रोग अर्थात विस्मृति रोगलाई अल्जाइमर रोग भनिन्छ। डिमेन्सियाका प्रकारमध्ये अल्जाइमर सबैभन्दा धेरै देखा पर्ने रोग हो। नेपालमा 3,00,000 मानिसमा अल्जाइमर अर्थात बिर्सिने रोग हुन सक्ने अनुमान छ। अल्जाइमरको उपचार र सरकारी सुविधाबारे साथी सम्झना महर्जनले वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्यालसँग कुराकानी गर्नुभएको छ।
2: झट्ट हेर्दाखेरि कस्तो हुन्छ भने अहिले भर्खरै भएका कुरा चाहिँ बिर्सिनुहुन्छ, तर पुराना कुराहरू चाहिँ अल्जाइमर्समा शुरूआती अवस्थामा चाहिँ सम्झिराख्ने भएको हुनाले धेरैजना झुकिनुहुन्छ पनि।
3: डिमेन्सिया र अल्जाइमर एउटै हो?
2: डिमेन्सियाको प्रमुख कारक अथवा प्रमुख प्रकार चाहिँ अल्जाइमर्स रोग हो। जस्तै डिमेन्सियालाई कसरी बुझ्न सकिन्छ भने फलफूल भनेर भन्दाखेरि फलफूल चाहिँ भन्ने शब्द चाहिँ डिमेन्सिया जस्तो भयो। त्यसको एउटा प्रकार जस्तै स्याउ, अनार, केरा चाहिँ फलफूलका प्रकार हुन् नि त होइन, हो त्यो प्रकार चाहिँ तपाईँको के भयो अल्जाइमर्स रोग भयो। डिमेन्सियाको प्रमुख कारण मध्ये जो लगभग 60-70% चाहिँ अल्जाइमर्स रोग हुने भएको हुनाले हामीले प्राय जसो डिमेन्सिया र अल्जाइमर्सलाई उस्तै नै हो भनेर हामीले बुझ्छौँ।
3: सरकारले कस्तो खालको व्यवस्थाहरू गरिरहेको छ?
2: सरकारको तर्फबाट कोसिस त भइराखेको छ, पर्याप्त चाहिँ छैन तर कोसिस भइराखेको छ। जस्तै अहिले हाम्रो राष्ट्रिय बिमा बोर्डले नै 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ। भनेको मतलब कोही बुवामा 70 वर्षभन्दा माथिको हुनुहुन्छ भने उहाँहरूले 1 रुपियाँ पनि नतिरिकन निशुल्क रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ। त्यसपछि गर्ने सम्पूर्ण टेस्टहरू बीमा अन्तर्गतै हुन्छ। त्यो स्वास्थ्य बीमा ज्येष्ठ नागरिकको लागि मात्रै हजुरको 1,00,000 रुपियाँ बराबरको स्वास्थ्य बीमा सेवा उपलब्ध छ। र अल्जाइमर्स डिमेन्सिया भएका व्यक्तिलाई, अझ कानूनमा त अल्जाइमर्स मात्रै भन्ने शब्द छ, अल्जाइमर्स भएका व्यक्तिलाई अर्को 1,00,000 रुपियाँ बराबरको सुविधा पनि उपलब्ध छ। सरकारले गरेका चीजलाई पनि हामी आम नागरिकले त्यसलाई चाहिँ अपनत्व नै गरेको छैन,
3: भनेको सरकारले दिएको सेवा सुविधा पनि
2: प्रयोग गरिएको छैन। र हामी त ज्येष्ठ नागरिक हेरिराख्दाखेरि हामी प्रत्येक अर्को ज्येष्ठ बिरामी आउँदाखेरि हामी के भन्नु पर्दैन, तपाईँले किन अहिलेसम्म बिमा गर्नुभएको छैन, बिमा गर्नुहोस् न, बिमा गर्यो भने त छुट हुन्छ नि। र यदि 5 जना परिवारभित्रमा ज्येष्ठ नागरिक पर्नु भएको छ भने यताबाट 5 जना परिवारभित्रको 1,00,000 रुपियाँ पनि उहाँले प्रयोग गर्न पाउनुहुन्छ, यतापट्टि ज्येष्ठ नागरिकको छुट्टै 1,00,000 पनि प्रयोग गर्न पाउनुहुन्छ। भनेपछि उहाँहरूले त 2,00,000 बराबरको सुविधा पाउनुहुन्छ। भनेपछि सरकारले सुविधा त दिएको छ, अब त्यो सुविधा नै हामीले प्रयोग गर्दैनौँ भने नियमित प्रेसरको, सुगरको, दमको औषधि खानुपर्छ भने त त्यहाँ खर्च त आउँछ नि त। महिनेवारी खाने औषधिहरू पर्न सक्छन्, तर त्यही चिज हामीले बिमाबाट प्राप्त गर्न सकियो भने त त्यो औषधिको त सुनिश्चितता त भयो त,
3: त्यो औषधि पनि फेरि सरकारबाट
2: प्राप्त हुन्छ। त्यही भएको हुनाले सरकारले दिएको सुविधाहरू हामीले एउटा प्रयोग गर्नु पर्यो।
3: यहाँले सुझाव दिनुपर्दा चाहिँ परिवारले चाहिँ ती डिमेन्सिया अल्जाइमर भएकोहरूलाई चाहिँ कसरी हेरचाह गर्ने?
2: अल्जाइमर्सको पनि उपचार हुन्छ है, त्यो मिसकन्सेप्सन चाहिँ हामीले हटाउनु पर्यो कि उपचारै छैन, निकै हुँदैन भन्ने चिज चाहिँ हटाउनु पर्यो। हजुरको निको त सुगर पनि निको हुँदैन नि, प्रेसर पनि त निको हुँदैन नि, तर हामीले औषधि खाइराख्यो भने त कन्ट्रोलमा राखिन्छ, त्यसको जटिलताबाट हामीले बचाउन सक्छौँ। हो त्यसरी नै अल्जाइमर्स नै पत्ता लाग्यो भने पनि त्यसलाई हामीले सुरुवाती अवस्थामै छ भने औषधि प्रयोग गरेर र हामीले कग्निटिभ थेरापी भन्छौँ, हजुरको मेमोरी एक्सर्साइजेसहरू र उहाँहरूको चाहिँ स्मरण शक्तिलाई बलियो बनाइराख्ने चिजहरू, क्रियाकलापहरू त्यो हामी गराउन सकिन्छ।
0: वीर अस्पतालका ज्येष्ठ नागरिक रोग तथा डिमेन्सिया विशेषज्ञ डाक्टर अनन्त अर्यालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिको नेपालमा सुन्न सकिन्छ। काया पहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोस्।
4: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं, रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं, सम्भव भएसम्म भुइँमा नसुतौं, झुल लगाएर सुत्ने बानी गरौं,
5: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं, वरपर घाँसपात र झारपात काटेर सफा राखौं, सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ, काट्ने चुस्ने र बाँध्ने नगरौं, बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं, धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। चाडपर्व नजिकै सँगै बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु प्रयोगमा बिक्री बढ़ेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका खाद्य वस्तुको बिक्री बढ़ेको पाइएको छ। विभागले पछिल्लो एक हप्ताको बीचमा अनुगमन गरेकामा उपत्यकाका डेरी, खाद्य मिठाई पुष्टकारी दूधपाग मिठाई त्यसै गरी बिस्कुट चियापत्ती उद्योगको अनुगमनमा म्याद नागेका र गुणस्तरहीन वस्तु बिक्री भएको पाइएको हो। व्यापारीले पैसा कमाउने होडमा किरा परेका, म्याद सकिएका, कुहिएका वस्तु प्रयोग गर्दै खुलियाम बेचिरहेको पाइएको छ। उपभोक्ताको ज्यानमाथि खेलवाड गर्नेलाई नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 कड़ा कार्यवाहीको व्यवस्था गरिएको छ। ऐनमा अखाद्य वस्तु मिसाएर उत्पादन तथा बिक्री गर्ने व्यापारीलाई 1 वर्षसम्मको जेल सजाय, 4 लाख रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने स्पष्ट कानूनी प्रावधान छ। समग्रमा यस ऐनले कसुरको गम्भीरता हेरी 50,000 जरिवानादेखि अधिकतम 3 वर्षसम्म कैद वा 5 लाख रूपियाँसम्म जरिवाना तिराउन सक्ने अधिकार दिएको छ। नेपालीलाई चाडपर्वले गाँजेको छ तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो। गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्। अमेरिकामा एक महिनापछि हुने मध्यावधि चुनावको पूर्व सन्ध्यामा ट्रम्पले मेडिकेयरमा आबद्ध 2 करोड़ भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ट $90 सहयोग दिने घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणाले चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको विपक्षीहरूको आरोप छ। उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनीतिक लाभ लिन खोजिएको प्रयास भएको दावी गरेका रोइटर्सले जनाएको छ। ट्रम्पले यो रकम मेडिकेयर सुधार कोष मार्फत उपलब्ध गराउने बताउनु भएको छ। व्हाइट हाउसले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको विवरण अनुसार अधिकांश योग्य ज्येष्ठ नागरिकले अक्टोबरको शुरूआतमै $90 सोझै आफ्नो बैंक खातामा प्राप्त गर्नेछन्। इन्धनको मूल्य वृद्धि र न्यून जनसमर्थनको कामना गरिरहेका ट्रम्पले यसअघि पनि स्वास्थ्य बीमा शुल्क फिर्ता गर्ने तथा वयस्क नागरिकलाई $5,000 दिने यस्ता आर्थिक सहायता कार्यक्रम घोषणा गरिसक्नु भएको छ।
5: अब के खेल खबर। जापानमा आयोजित विश्व एसियाली खेलकुद हिजो सम्पन्न भएको छ। नागोयाको मिजुओ पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै 16 दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो। समापन समारोहमा एसियाली खेलकुद परिषदको झण्डा आउँदो आयोजक कतारलाई हस्तान्तरण गरियो। आइसी नागोया एसियाडमा एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा धेरै सहभागी रहेको आयोजकले जनाएको छ। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। चीनले 169 स्वर्ण, 89 रजत र 83 काँसे सहित कुल 341 पदक जितेको छ। आयोजक जापान 83 स्वर्ण सहित दोस्रो तथा दक्षिण कोरिया 39 स्वर्ण सहित तेस्रो स्थानमा रहे। भारत 21 स्वर्ण सहित चौथो स्थानमा रह्यो। नेपालले पनि विश्व एसियाडमा 2 काँसे पदक जितेको छ। कराटेका तेन्जिङ शेर्पाले नेपाललाई व्यक्तिगततर्फ काँसे पदक दिलाए भने नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा काँसे पदक जितेको छ। नेपालले यसपटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दुहामा हुनेछ। खेलकै अर्को प्रसंगमा आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत ओमान, क्यानाडा र नेपाल बीचको त्रिकोणात्मक श्रृंखला खेल्न नेपाली टोली गैराती त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीलाई विदाई गर्यो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाड़ीलाई शुभकामना दिँदै विदाई गरेका छन्। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँग एउटा अभ्यास खेल समेत खेल्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडाको सामना गर्नेछ। यो श्रृंखला अन्तर्गत नेपालले यही असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते फेरि ओमानसँग खेल्नेछ।
4: गाया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा 63 मिलिमिटर पानी परेको छ। कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: स्थानीयको अवरोध, न्याय निरूपणमा भएको ढिलाइ, वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणकै हैसियतमा अल्झिएको हेटौँडा ढल्के केवर 400 केभी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुग्ने देखिएको छ। गोर्खापत्रले खबर छापेको छ।
4: कारागार व्यवस्थापन विभागले नक्फु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चो सरुवा गरेको छ।
5: जनमत पार्टीको अध्यक्षमा फेरि डाक्टर चन्द्रकान्त सीके रावत निर्विरोध निर्वाचित हुनुभएको छ। पार्टीको वीरगंजमा सम्पन्न दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष डाक्टर रावतको एकल उम्मेद्वारी परेको थियो।
4: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदाय गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक संसदमा दर्ता गराएको छ। यो सँगै सरकारले क्यान टुक्र्याउने विधेयक तेस्रो पटक संसदमा लगेको हो।
5: नेपाल बीमा प्राधिकरणले भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित बीमितलाई राहत दिँदै बीमा शुल्क वा बीमाले कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्थामा 6 महिनासम्म ब्याज नलाग्ने गरी अवधि थपको सुविधा दिएको छ।
4: र निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। काया कैरनमा अब पालो उठानको
5: दुःख भोग्नेलाई मात्रै थाहा हुन्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय,
4: ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले, माग बढेसँगै मूल्य पनि बढ़्यो,
5: अलैचीको मूल्य एक हप्तामै प्रति मन 8,000 रूपियाँले बढ़्यो, किसानमा उत्साहसँगै स्थानीय मजदूरलाई रोजगारी,
4: ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध, चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको आरोप,
5: र विश्व एसियाली खेलकुद सम्पन्न, नेपाल दुई काँस्य पदकमै सीमित, आईसीसी क्रिकेट विश्वकप लीगको खेल्न नेपाली टोली ओमान प्रस्थान।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसको देउबालाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ देउबा र प्रकाश रण महत जस्तै देखिने मान्छे छन् जो चाहिँ हिजो शुरू भएको पार्टीको महाधिवेशनमा सहभागी भएका छैनन्। उनीहरू छुट्टै महाधिवेशनको तयारीमा छन्। हातमा मनको लड्डु लेखिएको कचौरा बोकेका प्रकाश रण जस्तै देखिने मान्छे भन्दैछन्। गगनतिर गएकाहरू हामीतिरै आउँछन् अनि हातमा चम्चा लिएर मनको लड्डु थाप्दै गरेका देउबा जस्तै मान्छे भन्दैछन्। बाबु प्रकाश घिउ कति थपौं। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
4: सूचना श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
5: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा सधैँ छ त, बनकेवा चोक पारिपट्टि छ नि।
6: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
5: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
6: ल, फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
7: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
7: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0-65-414-142, 98-560-23-128, 98-462-14-726।
8: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
9: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म,
4: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
9: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू:
9: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
9: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
9: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
9: साथमा लाइभ कन्सर्ट।
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
10: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
11: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
10: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
11: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
10: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
12: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
13: मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर
10: नरिसाउनुहोस् न जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र सुन्नुहोस् न दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या
14: हो सैमसंग रेडमी भिभो रियलमी नोकिया र ओप्पो कंपनी का मोबाइल फोन किन्न मरमत गर्न र एसेसरीज का सामान चाहिएमा हामीलाई सम्झनुहोस्
10: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
14: हाम्रो मोबाइल पसल दुलेगौडा सांगिला बैंक को ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोप्राइटर सन्तोष श्रेष्ठ फोन 98560 56996 र 97051 56996
15: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
16: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
15: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
16: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
15: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
14: होटल फ्यामिली एन्ड लज खैरेनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560 23420 98041 54674 र 98460 23420
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz

0: नमस्कार साथीहरू, म डाक्टर नवीन चापागाई। आज म तपाईँहरू सबैलाई हाम्रो मृगौलालाई कसरी स्वास्थ्य राख्न सकिन्छ, कसरी हाम्रो मृगौलालाई बचाउन सकिन्छ, होमियोपेथिक उपचारबाट पनि कसरी मृगौलाका बिरामीहरूलाई निको बनाउन सकिन्छ भन्ने कुराको छोटकरीमा सही जानकारी लिएर आएको छु। साथीहरू, हाम्रो शरीरमा दुईवटा मृगौला हुन्छन्। तिनीहरूको मुख्य काम रगत फिल्टर गर्ने र पिसाब मार्फत शरीरका विषाक्त पदार्थहरू हटाउनु हो। यस बाहेक मृगौलाले रक्तचाप नियन्त्रण गर्ने, शरीरको इलेक्ट्रोलाइट सन्तुलनमा राख्ने, रातो रक्त कोशिकाको उत्पादनलाई उत्तेजित गर्ने जस्ता विभिन्न अन्य थुप्रै कामहरू पनि गर्छ। कुनै कारणले मृगौलाले विषाक्त पदार्थ निकाल्न नसक्दा त्यसलाई हामी मृगौला फेलको अवस्था भनेर भन्दछौ। मृगौला फेल हुने प्रकारहरू मुख्यतया दुईवटा प्रकारहरू हुन्छन्, अचानक फेल र बिस्तारै बिस्तारै फेल। अचानक फेल, मृगौलाले अचानक सडनली विषाक्त पदार्थहरू हटाउन बन्द गर्दा मृगौला फेल हुनु हो। त्यस्तै गरी बिस्तारै बिस्तारै फेल, मृगौलाले लामो समयसम्म काम गर्न नसक्दा क्रोनिक मृगौला फेल हुनु हो। अब मृगौला फेल हुने कारणहरू म तपाईँलाई जानकारी गराउँदैछु। मृगौलामा रगत आपूर्तिमा अचानक कमी, जस्तै बान्ता हुनु, पखाला, पसिना वा अन्य कुनै कारणले शरीरमा पानीको कमी हुनु, डिहाइड्रेसन भएमा, कुनै पनि औषधिको साइड इफेक्टको कारणले, कम पानी पिउने कारणले, शरीरमा पानीको कमी हुनुका कारण मधुमेह, मुटु रोग, हाई बीपी, मृगौलाको पथरी जस्ता कुनै पनि रोगका कारणले पनि मृगौला बिग्रन्छ। मूत्र थैली वा मूत्र बाहिनी नलीमा कुनै अवरोधका कारणले, त्यस्तै गरी गलत खाने बानीको कारणले मृगौला बिग्रने हुन्छ। धुम्रपान, मध्यपान, नुन बढी, तेल बढी इत्यादि खाइयो भने, त्यस्तै गरी सर्जरीको कारणले विभिन्न रोगका सर्जरी गर्दा मृगौलामा क्षति पुग्न गएमा पनि मृगौला बिग्रन्छ। अब यसका लक्षणहरू पनि थाहा पाउनु सहित विभिन्न खालका लक्षणहरू हुन्छन्। विशेष गरी केही मानिसको आँखाको तल्लो भागमा सुनिने हुन्छ, यो मृगौलामा केही असर पो हुँदैछ कि भन्ने संकेत हो। यसलाई नदेखे झैं गर्नु हुँदैन। यसको साथसाथै हात खुट्टा अनि अनुहार सुनिनु, थकित हुनु, सास फेर्न गाह्रो हुनु, कमजोरी हुनु, भोक कम लाग्नु, वजन कम हुनु, राति बारम्बार पिसाब भइरहनु, पिसाबमा रगत देखा पर्नु, पिसाबको मात्रा कम या बेसी हुनु, रगतको कमी हुनु, एनिमिया, राति निन्द्रा कम लाग्नु इत्यादि लक्षणहरू हुन्छन्। अब यसको होमियोपेथिक उपचार तर्फ म तपाईँहरूलाई लिएर जाँदैछु। होमियोपेथीमा मृगौला रोगीका लागि धेरै औषधिहरू छन्। पहिलो कुरा त यहाँ सबैको बारेमा उल्लेख गर्न पनि सकिन्न, किनभने होमियोपेथीमा चिकित्सकको सल्लाह र निगरानीमा मात्र औषधिहरू सेवन गर्नुपर्छ। कुन औषधि कति खाने, कसरी खाने, कुन पावरमा, कति दिन सम्म खाने, के कारणले मृगौला फेल भएको हो भन्ने कुरा केवल चिकित्सकलाई मात्र थाहा हुने भएकोले तपाईँले डाक्टरलाई भेटेर उपचार गर्नुपर्छ। तर पनि म केही महत्वपूर्ण औषधिहरूको नाम तपाईँलाई जानकारी गराउँदैछु। जस्तै एपिस मेलिफिका, टेरेबिन, कोपेइवा, एपोसाइनम, प्लम्बम मेटालिकम, त्यसै गरी क्यान्थेरिस इत्यादि बहुत राम्रा राम्रा होमियोपेथिकमा औषधिहरू हुन्छन्। मृगौलाका विभिन्न समस्यालाई निको बनाउने, मृगौला रोग एक गम्भीर समस्या हो, जसमा समयमै उपचार नपाएमा बिरामीको ज्यान समेत जान सक्छ। त्यसैले एउटा दक्ष होमियो चिकित्सकलाई देखाएर राम्रोसँग उपचार गरे निको हुन सक्दछ। अब म मृगौला स्वस्थ बनाउनका लागि केही महत्वपूर्ण स्वस्थ बानीहरूको बारेमा पनि तपाईँलाई जानकारी गराउँदैछु। ध्यान दिएर सुन्नु है, अनि आफूमा पनि लागू गर्नुहोला। पहिलो छ धेरै फलफूल, तरकारी अनि सन्तुलित आहार खाने। सन्तुलित आहारले तपाईँको रक्तचाप र कोलेस्ट्रोललाई सही मात्रामा राख्दछ र तपाईँको मृगौला रोगको जोखिम कम गर्न मदत हुन सक्छ। सही रूपमा हामी सबैले हरेक दिन फलफूल, सलाद र तरकारीहरू खानुपर्छ। हामीले एकदमै थोरै मात्रामा मात्र माछा, मासु, डेरी प्रोडक्ट सेवन गर्नुपर्दछ। चिनी, गुलियो वस्तुहरू, मिठाई हामीले नखाने या 90% यसलाई घटाउनुपर्छ। धुम्रपान नगर्ने किन त? धुम्रपान नगर्नेहरूको तुलनामा धुम्रपान गर्नेहरूमा मृगौला फेल हुने सम्भावना 4 गुणा बढी हुन्छ। धुम्रपानले मुटुको धड्कन र रक्तचाप बढाउँछ र तपाईँको रक्त नलीहरूमा फ्याट बोसो जम्मा हुन्छ र रगत जम्ने बनाउँछ। यी सबै चिजहरूले मृगौला रोगको जोखिम बढाउँदछ। धुम्रपानले मृगौलाको क्यान्सर हुने सम्भावना पनि दोब्बर बनाउँछ। त्यसैले यो चिज छोड्नुले यी सबै जोखिमहरूलाई कम गर्न मदद गर्छ र तपाईँले छोड्ने बित्तिकै फाइदाहरू पनि देखिन शुरू भइहाल्छ। त्यस्तै आफ्नो आहारमा नुन कम गर्ने, किन गर्ने त नुन कम? उच्च नुनको आहारले रक्तचाप उच्च हुन सक्छ, जुन मृगौला रोगको कारक हुन सक्छ। धेरै नुन खाँदा मृगौलामा पथरी हुने सम्भावना पनि बढ्दछ, त्यसैले नुन कमसे कम मात्रामा सेवन गर्ने। त्यस्तै गरी रक्सी नपिउने, अल्कोहल किन नपिउने त? समय बित्दै जाँदा धेरै पिउने गर्नाले तपाईँको रक्तचाप र कोलेस्ट्रोल बढ्न सक्छ, जुन मृगौला रोगको कारक पनि हुन सक्दछ, त्यसैले अल्कोहल तुरुन्तै बन्द गर्नु। त्यस्तै बारम्बार दुखाइ कम गर्ने औषधि पेन किलरको सेवन नगर्ने, किन त भन्दा लामो अवधिमा नियमित रूपमा सामान्य दुखाइ निवारकहरूको उच्च प्रयोग गर्नाले तपाईँको मृगौलालाई क्षति पुर्याउन सक्छ। यसमा एस्पिरिन र आइबुप्रोफेन जस्ता ओभर द काउन्टरहरू समावेश छन्, जुन नन स्टेरोइडल एन्टी इन्फ्लामेटरी ड्रग्स वा NSAID भनिने औषधिहरूको समूह हो। त्यसैले निको पार्ने मात्र औषधिहरू खानुपर्छ, दुखाइ कम गर्ने औषधिको सेवन बारम्बार गर्नु हुँदैन। त्यस्तै गरी धेरै हिँड्ने, किन हिँड्ने त? सक्रिय जीवन शैलीले तपाईँको शरीरलाई स्वस्थ राख्दछ, जसले तपाईँको मृगौला पनि स्वस्थ हुन्छ। त्यसैले बिहान बेलुका कम्तीमा पनि आधा आधा घण्टा शारीरिक व्यायाम अनिवार्य रूपमा गर्नुपर्छ। छिटो छिटो हिँड्ने, साइकल चलाउने, नाच्ने इत्यादि सबैलाई पनि हामीले यसमा गणना गर्न सक्छौ। पसिना निस्कने गरी व्यायाम गर्नुपर्छ है। त्यसै गरी हाइड्रेट रहने, अर्थात पानी प्रशस्त मात्रामा पिउने, किन पिउने त? प्रशस्त मात्रामा पानी या तरल पदार्थ पिउनाले तपाईँको शरीरका सबै कोषहरूलाई राम्रोसँग काम गर्न मदद गर्छ। प्रशस्त मात्रामा पानी पिउनाले मृगौलाको पथरी र मूत्र मार्गको संक्रमण UTIसँग सम्बन्धित ब्याक्टेरिया बनाउन सक्ने क्रिस्टलहरू पनि बाहिर निकाल्न मदद गर्छ। यसरी पनि मृगौलालाई हामी स्वस्थ बनाउन सक्दछौ। मेरो यो युट्युब च्यानलमा गएर पानीको भिडियो बारे हेर्नुभयो भने पानी कति पिउने, कसरी पिउने भन्ने कुरा पनि बुझ्नुहुनेछ। त्यसै गरी चिनीमा हामीले कटौती गर्ने, गुलियो नखाने, किन नखाने त? तपाईँको आहारमा धेरै चिनी हुनुले स्वस्थ मृगौलालाई प्रत्यक्ष रूपमा त हानि गर्दैन, तर यसमा उच्च क्यालोरीको मात्रा हुन्छ, यसमा कुनै पनि भिटामिन हुँदैन, तर यसले वजन बढाउन सक्छ। स्वस्थ तौल कायम राख्नाले तपाईँको मृगौलामा क्षति हुनबाट बच्छ, त्यसैले स्वस्थ वजन राख्न तपाईँले चिनी बन्द गर्नुपर्छ। त्यसै गरी सुत्नको लागि समय निकाल्ने, मिठो निदाउने, किन निदाउने त? राम्रो र मिठो निन्द्राले तपाईँको शरीरलाई आराम र मर्मत गर्न अनुमति दिन्छ। तर केही अनुसन्धानले रातमा 6 घण्टा भन्दा कम सुत्दा मृगौलाको काममा प्रत्यक्ष असर पार्ने सुझाव दिएको छ। हामी मध्ये धेरैलाई रातमा 7-8 घण्टा सुत्न आवश्यक हुन्छ। यदि तपाईँलाई राम्रोसँग निन्द्रा लाग्दैन भने तपाईँको सुत्ने बानी र वातावरण जाँच गर्नुपर्छ। तपाईँको कोठा अध्यारो हुनुपर्छ र शान्त हुनुपर्छ। धुम्रपान, क्याफिन र अल्कोहलबाट बच्नुपर्छ र सुत्नु अघि आराम गर्न समय दिनुपर्छ। दिनको समयमा शारीरिक व्यायामले पनि राति निन्द्रा लाग्न मदद गर्छ। अनावश्यक पीर चिन्ता मनमा लिनु हुँदैन। जो होगा देखा जाएगा। चिन्ता नलिनुहोस्, आनन्दसँग सुत्नुहोस् अनि समय समयमा किडनी फंक्सन टेस्ट र पिसाबको टेस्ट गराउँदै गर्नुहोस्, ताकि हाम्रो मृगौलाको कार्य नर्मल छ, ठिक छ या छैन भनेर बुझ्नुभयो। ल त आजलाई यति नै। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्न, हाम्रो च्यानललाई सब्सक्राइब गर्न, लाइक गर्न नभुल्नुहोला अनि यो भिडियो आफ्ना साथीभाइहरूलाई सेयर गर्न समेत नभुल्नुहोला। उहाँहरूलाई पनि काम लाग्न सक्छ।
1: सबैलाई ग्यास्ट्रिक भयो भनेर भनिरहेको हुन्छ, उनीहरू चाहिँ अब औषधि पसलमा हुन्छ, औषधि पसलले तपाईँलाई चाहिँ औषधि दिन्छ नि, सिम्पल ग्यास्ट्राइटिसको औषध नै हुन्छ त्यो। तर यो चाहिँ लङ टर्मसँग खाइराख्दाखेरि यसले चाहिँ किडनीलाई असर पार्ने पनि हुन्छ। अनावश्यक औषधिहरू चाहिँ त्यस्तो सेवन गर्नु चाहिँ भएन। एक्जाम्पललाई चाहिँ दुखाइको औषधि, दुखाइको औषधि पनि धेरै तहहरूको छ। सबै दुखाइको औषधिले किडनी बिगार्ने चाहिँ होइन। मृगौलालाई स्वस्थ राख्नलाई हामीले जहिले पनि नुनको मात्रा चाहिँ कम गर भनेर भन्छौँ। नुन किन भन्दाखेरि चाहिँ नुन जहाँ जहाँ जान्छ पानी त्यहीँ त्यही जान्छ। तपाईँले बेसी नुन खानु भएको छ भने तपाईँको शरीरमा पानीको मात्रा बेसी जान्छ होइन, अनि पानीको मात्रा बेसी भएपछि तपाईँको किडनीले बेसी फिल्टर गर्नुपर्ने चाहिँ हुन्छ पिसाब बनाउनलाई। त्यसको कारणले गर्दा त्यहाँतिर चाहिँ प्रब्लम्सहरू हुन थाल्छ। सो नुनको मात्रा कम गर्नुभयो भने त्यसपछि किडनी चाहिँ अलिकति स्वस्थ चाहिँ भइरहन्छ, यो सँगसँगै प्रेसरको रोगहरू पनि कम चाहिँ हुन्छ। एक कुरा त्यो भयो। दोस्रो कुरा चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ एक्सर्साइज गर भनेर भन्छौँ। एक्सर्साइज हेभी एक्सर्साइज जस्तो के पनि गर्नु पर्दैन, सिम्पल हिँडाइ मात्र हो। हिँडाइ चाहिँ दिनमा आधा घन्टा जस्तो हिँड्नु भयो भने त्यतिले पुगि नै हाल्छ। अब धेरै जस्तो मान्छेको बहानाहरू पनि हुन्छ, एक्सर्साइज गर्दा कुरा दुख्ने, यो भएन त्यो भएन भने भन्नुहुन्छ। सो त्यसको लागि पनि कस्तो भने बिहानै अरू जस्तै उठेर एक्सर्साइज गर्नुपर्ने, मर्निङ वाकै गर्नुपर्ने भने चाहिँ छैन। त्यसको लागि तपाईँ बिहान बेलुका दिउँसो राति जति जहिले फ्री हुनुहुन्छ त्यति बेला तपाईँले चाहिँ हिँड्न सक्नुहुन्छ। जस्तै राति पनि तपाईँले खाना खाइसकेपछि तपाईँले सुत्नु अगाडि तपाईँले हिँड्नुभयो भने आधा घन्टा जस्तो हिँड्नुभयो, तपाईँको गार्डनमा हिँडे पनि भयो, तपाईँको कोठामा हिँडे पनि भयो, तपाईँको कौसीमा हिँडे पनि भयो। जस्तै कोभिडमा पनि माथि कौसीमा कतिजना हिँडिराख्नु भएको थियो, त्यस्तै हिँडेपछि पनि राम्रै हुन्छ। र त्यो हिँडेको बापत तपाईँलाई राम्रो निन्द्रा पनि लाग्छ, सेकेन्ड कुरा त्यो। थर्ड कुरा चाहिँ अनावश्यक औषधिहरू चाहिँ त्यस्तो सेवन गर्नु चाहिँ भएन। इक्जाम्पललाई चाहिँ दुखाइको औषधि, दुखाइको औषधि पनि धेरै तहहरूको छ। सबै दुखाइको औषधिले किडनी बिगार्ने चाहिँ होइन, होइन। जस्तै सबभन्दा तलको तह भनेको सिटामोल, यिनीहरू खान सकिन्छ किडनीको बिरामीले। अनि त्यसपछि यदि यसले पनि अब सिटामोलले मात्र कहिले अब सधैँ निको हुने भने त हुँदैन, होइन। त्योभन्दा एक तह माथिको औषधि जसलाई चाहिँ हामीले एनएसए एनसाइड्स भन्छौँ, एनएसएआइडिज भन्छौँ, त्यो चाहिँ जस्तै फ्लेक्सन, ब्रुसेट, ग्रुफिन, निम्स, यिनीहरूले चाहिँ किडनीलाई असर गर्छ। तर अब त्यो प्यारासिटामोलले मात्र दुखाइ कम नगरेपछि के गर्नु त, यो त खानु मिल्दैन भन्नुभएको छ। सो योभन्दा नि माथिको तहको औषध चाहिँ खान सकिन्छ, तर यो चाहिँ डक्टरसँग सम्पर्क गरेर उहाँलाई प्रिस्क्राइब गरेपछि बल्ल खाने हो। सो यो बाहेक चाहिँ कुनै कुनै ग्यास्ट्राइटिसको औषधि जुन बजारमा इजिली एभाइलेबल छ, सबैलाई ग्यास्ट्रिक भयो भनेर भनिरहन्छ, उनीहरू चाहिँ अब औषधि पसलमा जान्छ, औषधि पसलले तपाईँलाई चाहिँ औषध दिन्छ नि, सिम्पल ग्यास्ट्राइटिसको औषध नै हुन्छ त्यो। तर यो चाहिँ लङ टर्मसँग खाइराख्दाखेरि यसले चाहिँ किडनीलाई असर पार्ने पनि हुन्छ। यो सँगसँगै किडनी सँगसँगै यसले रगतको मात्रा पनि घटाउने, हड्डीहरू खियाउने, यस्तो समस्या पनि गर्न चाहिँ सक्छ। अनि अर्को चाहिँ हामीले बिरामीहरूलाई चाहिँ आयुर्वेदिक औषधि चाहिँ नखाऊ भनेर भन्छौँ, किनभने आयुर्वेदिक औषधि र हामीले प्रिस्क्राइब गर्ने औषधि दुवै जडीबुटीबाटै आउने हो। तर यो हामीले प्रिस्क्राइब गर्ने औषधिमा चाहिँ रिसर्च भएर राम्रो राम्रो कम्पोनेन्टहरू चाहिँ लिएर त्यसलाई औषधि बनाउँछ, नराम्रोलाई फैलिदिन्छ, साइड इफेक्ट हुनेलाई फैलिदिन्छ। तर राम्रो कम्पोनेन्टकै यति धेरै साइड इफेक्ट छ भनेपछि डाइरेक्टली जडीबुटीलाई पिसेर पाउडर बनाएर खानुभयो भने धेरै प्रब्लम्सहरू आउँछ। जस्तै त्यो डाइरेक्टली खाँदाखेरि चाहिँ निर्गला फेल हुने, लिभर फेल, कलेजो फेल हुने, त्यस्तो चाहिँ हुने गर्दछ। यो बाहेक हामीले चाहिँ बिरामीलाई चाहिँ रेगुलर फलोअपमा चाहिँ आइराखेको छ भन्छौँ, ताकि सानो मात्र समस्या देखे पनि हामीले त्यति बेला नै समर्थ सकेर त्यति बेला हामीले ट्रिटमेन्ट गर्नु पायो भने उहाँको बिरगोला लामो समयसम्म चाहिँ हेल्दी भइराख्छ है। यो सबै गर्नु बाहेक हामीले के पनि भन्छौँ भने बिरामीले चाहिँ पानीको पानी खाइराख्न भन्ने भन्छौँ, होइन। पानी युजली अब कति खाने त भन्ने प्रश्न एउटा हुन्छ, सबै मान्छेलाई एकै मात्रामा खाने एउटा प्रश्न पनि आउन सक्छ, त्यस्तो चाहिँ होइन। पानी कति खाने भनेर भन्दाखेरि चाहिँ मान्छेको जब के छ, मान्छे कहाँ बसिरहेछ र मान्छेको पिसाब कति भइरहेछ त्यसमा भर पर्छ। जस्तै एकजना तराईमा बसिरहेछ, तराईमा बस्ने मान्छेले 2 लिटर मात्र पानी खाने उसलाई नपुग्न सक्छ, किनभने ऊ गर्मी मौसममा बसिरहेको छ, पसिना खलखल खलखल आइरहेको छ, अनि त्यहाँबाट उसलाई डिहाइड्रेसन या पानीको मात्रा कम भइरहन्छ शरीरमा। सो उसले त्यहाँ पानीको मात्रा बेसी गर्नुपर्ने हुन्छ। तर अब कोही मान्छे काठमाडौँमा एसीमा बसिरहेछ, उसको त त्यसरी पसिना आउँदैन, प्लस उसको सेडेन्टरी लाइफस्टाइलमा ऊ त्यति एक्टिभ पनि हुँदैन। सो उसलाई चाहिँ पानी कम चाहिन्छ तराईमा बस्ने मान्छेको कम्पेरिजनमा। त्यस्तै गरी यदि मान्छेको पिसाब राम्रो भइरहेछ भनेपछि उहाँले चाहिँ पानी खान सक्नुहुन्छ। सो पानी चाहिँ पिसाब राम्रो भइरहेछ भने एक्सेस पानी पिसाबबाटै मात्र माध्यमबाटै जान्छ। तर जसको चाहिँ मृगौलामा समस्या आछ र पिसाबको मात्रा कम छ, उनीहरूले चाहिँ पानी बेसी खाँदाखेरि अब पिसाबको मात्राबाट माध्यमबाट बाहिर जान सक्दैन। त्यसले गर्दा चाहिँ त्यो पानी शरीरमा बसिराखेर त्यसरी शरीर चाहिँ सुन्ने जस्तो थाल्छ। सो एक्ज्याक्टली यति मात्रामा खाने भनेर चाहिँ कुनै पनि डक्टरले तपाईँलाई भन्न सक्दैन। यो चाहिँ तपाईँको चाहिँ डेली लाइफ कस्तो छ, कहाँ बस्नु भएको छ, पिसाब कस्तो छ, त्यसमा डिपेन्ड चाहिँ गर्छ। हामीले युजली स्टार्ट गर्दाखेरि चाहिँ होइन, यदि कुनै पनि समस्या छैन, सबै उहाँको प्यारामिटर्सहरू नर्मली छ भने हामीले 2.5 लिटरदेखि 3 लिटरसम्म खानु चाहिँ भनेर चाहिँ हामीले भन्न सक्छौँ। तर कतिपय बिरामीले चाहिँ अब 5 लिटर, 6 लिटर, 7 लिटर त्यसो पनि खाइरहेको हुन्छ। उनीहरूमा के हुन्छ भने जति पानी बेसी खान्छ त्यति सोडियम शरीरमा चाहिँ एउटा नुनको मात्रा चाहिँ घट्दै गर्दै जान्छ, सोडियम चाहिँ लो हुँदै हुँदै जान्छ। सो स्टार्टिङ गर्दा चाहिँ 2.5-3 लिटरबाट चाहिँ स्टार्ट हामीले गर्छौँ। अनि त्यसपछि उहाँको चाहिँ कस्तो छ भनेर रिस्पोन्स कस्तो भइरहेको छ हेर्छौँ। यदि बेसी नै भइरहेछ। यदि बेसी पानी खाएर सोडियम घट्न थाल्यो या खुट्टाहरू सुन्निन थाल्यो भने हो यो मान्छेलाई पानी बेसी भइरहेछ, त्यसपछि हामीले आफै बिरामीलाई चाहिँ पानीको मात्रा कम गर्दै जानु भनेर चाहिँ हामीले भन्छौँ। अब तपाईँको प्रश्नमा चाहिँ जुन 700 ml भनेर जुन भन्नुभयो, 700 ml थप्ने भनेर भन्नुभयो, यो एक्चुली किन भने हो भने भन्दाखेरि चाहिँ हामीले जुन पानी खान्छौँ त्यो शरीरमा चाहिँ कसरी कसरी जान्छ, एउटा चाहिँ पिसाबको माध्यमबाट बाहिर जान्छ, एउटा पसिनाको माध्यमबाट बाहिर जान्छ, एउटा चाहिँ उहाँको बाफको माध्यमबाट बाहिर जान्छ होइन। सो पिसाब मात्र मेजरमेन्टले चाहिँ पुग्दैन, उहाँको पसिना र उहाँको त्यो फोक्सोबाट आउने जुन बाफ यो त हामी मेजर गर्दैन। सो यो टोटलमा चाहिँ अराउन्ड चाहिँ 400-500 ml जस्तो मिलिलिटर जस्तो चाहिँ हुन्छ। सो पिसाब जति हुन्छ त्योबाट चाहिँ तपाईँले 400-500 ml जति एड गरेर तपाईँले खान चाहिँ सक्नुहुन्छ। यसमा पनि तपाईँले अब जुन 2.5-3 liter छ यो ओभर 24 आवर्स तपाईँले चाहिँ यो स्प्रेड गराइदिनु पर्यो। वारेर खानुभयो भने कस्तो हुन्छ भने तपाईँको त्यही अगाडि जुन मैले भने यसलाई चाहिँ वाटर इन्टोक्सिकेसन भन्ने पनि हुन्छ। यो चाहिँ वाटर इन्टोक्सिकेसन भनेको चाहिँ पानी बेसी भएर पनि समस्या चाहिँ आउन थाल्छ। सो एकदमै पानी बेसी एकैचोटि खाइराख्नु भएको छ भने यहाँतिर चाहिँ समस्याहरू चाहिँ आउन थाल्छ, सोडियमहरू लो हुन थाल्ने त्यस्तो समस्या आउँछ। सो त्यो 1.5 liter पानी चाहिँ सरी 2.5-3 literदेखि 3 literको पानी चाहिँ तपाईँले स्प्रेड आउट गरेर चाहिँ खानु पर्यो। सो नुनको मात्रा बढ्न साथै अहिलेको जस्तै हाम्रो कतिपय रोगहरू जुन बुढेसकालमा आउनुपर्ने रोगहरू त्यो चाहिँ अहिले चाहिँ अगाडिको उमेरमा चाहिँ हामीले चाहिँ ल्याइरहेछौँ होइन। त्यो ल्याउनुको मेन कारण भनेको हाम्रो चाहिँ यो के अरे जुन पहिलाको हाइजेनिक खानाहरू छ त्यसलाई चाहिँ अब अलिकति जङ्क फुडको कारणले गर्दाखेरि हाम्रो चाहिँ हाई सल्ट डाइटको कारणले गर्दाखेरि पनि त्यो रोगहरूलाई चाहिँ अगाडि निम्ताइरहेछौँ हामीले चाहिँ। सो जस्तै जङ्क फुडमा सोडियम बेसी हुन थालेपछि अगाडि नै हाइपरटेन्सन हुन थाल्ने, जङ्क फुड खान थालेपछि अगाडि नै डायबिटिस मलाइटिसहरू मोटापनको कारणले गर्दा डायबिटिस मलाइटिसहरू हुन थाल्ने भएको हुनाले सो नुनलाई चाहिँ एकदमै कन्ट्रोल गर्नुपर्ने चाहिँ हुन्छ होइन। अब नुन कन्ट्रोल कसरी गर्ने भन्ने एउटा प्रश्नमा चाहिँ के भन्छ भने हामीले युजली 5 gram भन्दा कमको चाहिँ कम सल्ट चाहिँ खानु भनेर भन्छौँ। अब सबैसँग त वेइङ स्केल त हुँदैन त्यो 5 gram मोनिटर गर्नलाई होइन। सो त्यसको लागि चाहिँ के गर्दा हुन्छ भने एउटा सानो चियाको चम्चामा नुन लिएर यसो समान गर्दा जति परिमाण बाँकी हुन्छ त्यो चाहिँ अराउन्ड 4.6-4.8 gram त्यस्तो मात्र हुन्छ होइन। त्यतिलाई चाहिँ हामीले दिनभरिमा युज गर्नु पर्यो, त्यसको मतलब 1 चम्चा बिहान 1 चम्चा बेलुका 1 चम्चा राति त्यस्तो चाहिँ होइन। तपाईँले त्यति नै नुन के अरे तपाईँले नुन जाने यदि मान्छे घरमै मात्र खान्छ बाहिर खाँदैन भने उसको नुन आउने भनेको कि दालबाट आउँछ कि तरकारीबाट आउँछ कि अचारबाट आउँछ, यो 3 ठाउँहरू त आउनु, यो बाहेक त आउँदैन। अब बाहिर काम गर्नुहुन्छ भने बाहिर रेस्टुरेन्टमा खानुहुन्छ, उहाँलाई त्यहाँबाट नुन कम गरेर कसैले पनि दिँदैन। सो घरबाटै मात्र खानुहुन्छ भने यो 3 ठाउँबाट मात्र नुन आउँछ। सो दाल तरकारीमा चाहिँ तपाईँले अरू सबै मसला राख्न सक्नुहुन्छ, धनियाँ जिरा खोर्सानी बेसार यताबाट सबै राख्न सक्नुहुन्छ। त्यसपछि तपाईँले चाहिँ आफूलाई पोर्सन आउट गर्नुहोला भने आफूलाई भाग गर्नुहोला, त्यसपछि जति अमाउन्टमा मैले परिमाणमा नुन भने त्यसलाई लिएर छर्केर चाहिँ खान चाहिँ सक्नुहुन्छ। यसो गर्दा समस्या के पर्छ अगाडि भन्दाखेरि चाहिँ खाना एकदम खल्लो लाग्छ, किनभने हामीले अगाडि खाइरहेको नुनको जुन टेस्ट कुन जुन स्वाद छ त्यो एउटा हामीले जुन महसुस गरेर स्वाद त्यो नुन कम गर्न साथै नुन के अरे खाना एकदमै खल्लो लाग्न थाल्छ। अनि यो त के हो खाना, मलाई त खाना रुचि नै कम भयो, मलाई खानै मन लागेन, यस्तो खाना सक्दिनँ भन्ने पाउनुहुन्छ। तर तपाईँले त्यसरी नै युज गरिराख्नु भएको छ, त्यही 5 gram भन्दा तलको नुन तपाईँले चाहिँ युज गरिराख्नु भएको छ भने 1-1.5 हप्तामा तपाईँको जिब्रोको स्वाद नै चेन्ज हुन्छ। सो 1.5 हप्तापछि तपाईँले जुन कम नुन खाइराख्नु भएको छ अहिलेको नुनको स्वाद तपाईँलाई त्यति बेला लाग्छ, र त्यति बेला चाहिँ अहिलेको नुन खानुभयो भने तपाईँलाई एकदमै नुन चर्को जस्तो लाग्छ। यसरी चाहिँ हामी नुन चाहिँ कम गर्न सक्छौँ। नुन बेसी खाँदाखेरि जुन अगाडि पनि भनिहाले यसले चाहिँ जुन पछि पछि लाग्ने रोगहरू चाहिँ हामीले अगाडि निम्त्याइरहेको छौँ, जस्तै प्रेसरको रोगहरू। सो प्रेसरको जब सल्ट इन्टेक बेसी हुन्छ, सल्ट इन्टेक नुनको मात्रा जब बेसी हुन्छ त्यो युजली जङ्क फुडबाट आइरहेको हुन्छ, त्यो गर्न साथै उसको चाहिँ प्रेसरको रोग जुन 40-50 वर्षमा हुनुपर्ने त्यो चाहिँ अब घटेर तपाईँको 30-25 वर्षमा प्रेसर आइरहेछ। सो यो प्रेसरको रोग आइसकेपछि 20-25 वर्षमा आइसकेपछि त्यसपछि उहाँको हार्ट फेलियर हुन थाल्ने, त्यसपछि दिमागमा स्ट्रोकको समस्या हुन थाल्ने, किडनी चाँडै फेल हुन थाल्ने, यो लगायत अरू समस्या पनि देखा पर्न चाहन्छ।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460076246।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल, फोन 98562375 र 98011325475।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल धुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161595301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, धुलेगौडा बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461349304।
13: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र शुरू हुँदैछ। बन्द सत्र आज र भोलि चल्नेछ। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन पेश हुनेछ। महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। त्यसअघि बन्द सत्रमा पेश गर्ने प्रतिवेदन उप छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुला मञ्चमै बस्दैछ। यस्तै आज मतदाता नामावली प्रकाशन हुँदैछ। आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन हुनेछ। 5 देखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन विरूद्ध दावी विरोधको समय तोकिएको छ। दावी विरोध उप जाँचबुझका लागि 6:30 बजेदेखि 7:30 बजेसम्मको समय तोकिएको छ। मतदाताको अन्तिम नामावली प्रकाशन 8:30 बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ। मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ। मतदान बुधबार बिहानदेखि हुने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान 10 बजे महाधिवेशन स्थल खुला मञ्चमै बस्ने भएको छ। कांग्रेस प्रवक्ता देवराज सालिसेले पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदन उप छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गर्नुभएको हो। असोज 19 र 20 गते बन्द सत्रको कार्यक्रम हुनेछ। बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनैतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। सभामुख डीपी अर्याल अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तान्जानियातर्फ प्रस्थान गर्नुभएको छ। अर्याल नेतृत्वको प्रतिनिधिमण्डल हिजो साँझ कतार एयरवेज मार्फत तान्जानिया प्रस्थान गर्नुभएको हो। महासभा अक्टोबर 5 देखि 9 असोज 19 गतेदेखि 23 गतेसम्म तान्जानियाको अरूसामा आयोजना हुँदैछ। महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममा महासभा गवर्निङ काउन्सिल तथा विभिन्न स्थायी समितिका बैठक विषयगत छलफल र द्विपक्षीय भेटवार्ता हुनेछन्। प्रतिनिधिमण्डलमा सभामुख के धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभा सदस्य रविन महतो, राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदी र अन्जान साक्य सहित संसदका उच्च अधिकारीहरू सहभागी छन्। महासभा सम्पन्न भएपछि प्रतिनिधिमण्डल केन्याको नैरोबी जाने र त्यहाँ नेपाली समुदायसँग अन्तर्क्रिया तथा केन्याको संसदसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सभामुख सचिवालयले जनाएको छ। सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सामान थुप्रार्ने प्रविधिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दफा 31 गाड़ी घुर्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटनामा भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाटै असुल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने प्रस्ताव रहेको छ। सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव समेत विधेयकमा छ। साथै प्रदेश र पालिकामा समेत समन्वय समिति गठन गरी 3 तहको सरकारबीच सहकार्य गर्ने संरचना तयार गरिएको छ। त्यसै गरी दुर्घटनाका घाइतेलाई असल मनसायले अस्पताल पुर्याउने वा प्राथमिक उपचार गर्ने व्यक्ति तथा संस्थाबाटै असुल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने प्रस्ताव रहेको छ।

व्यवस्था पनि विधेयकमा समेटिएको छ। नयाँ कानून बनेपछि सड़कको अवस्था र गाड़ीको वर्गका आधारमा गति सीमा निर्धारण गर्ने तथा दुर्घटनाको डिजिटल अभिलेख राख्ने व्यवस्थाले सड़क यात्रालाई अझै सुरक्षित बनाउने अपेक्षा गरिएको छ। तनहुको रिसिङ गाउँपालिका एकमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहु जल विद्युत आयोजनाको दमौली भरतपुर 220 केभी डबल सर्किट प्रसारण लाइन निर्माणले गति लिएको छ। प्रसारण लाइन निर्माणको हालसम्म करिब 82% काम सम्पन्न भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीले 35 किलोमिटर लामो प्रसारण लाइनमा निर्माण गर्नुपर्ने 94 टावर मध्ये 83 वटाको जल निर्माण सम्पन्न भइसकेको जनाउँदै 80 वटा टावर खड़ा गरिसकेको बताएका छन्। तनहु जिल्लाका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको उहाँले बताउनु भएको छ। हाल प्रसारण लाइन अन्तर्गत टावरको जग निर्माण, टावर खड़ा गर्ने, आवश्यक स्थानमा टावर संरक्षण गर्ने तथा तार तान्ने काम भइरहेको छ। चितवनको भरतपुर महानगरपालिका र तनहुको देवघाट गाउँपालिकाका क्षेत्रमा तार तान्ने काम जारी रहेको छ। हालसम्म करिब 2 किलोमिटर तार तानिसकिएको भण्डारीले बताउनु भएको छ। तनहुका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप लगाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6का 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। जिल्लाका 10 वटा स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो। व्यास नगरपालिकाका 735, शुक्लागण्डकी नगरपालिकाका 469, रेसिङ गाउँपालिकाका 112, बन्देपुर गाउँपालिकाका 186, भारु नगरपालिकाका 216, भीमान नगरपालिकाको 238, आबुखैरी नगरपालिकाका 226, गिरिङ गाउँपालिकाका 92, देवखार गाउँपालिकाका 229 र म्याग्दी गाउँपालिकाका 145 किशोरीले खोप लगाएका छन्। स्याङ्जामा 8 वर्षीय नाबालिकालाई दलाई फकाई जबरजस्ती गर्ने गरेका आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अर्जुन चौपारी गाउँपालिका 2 खालटेका 30 वर्षीय सुरज भन्ने सुरोज नेपालीलाई शनिबार पक्राउ गरिएको हो। परिवर्तित नाम भिरकोट घर भएकी 8 वर्षीय नाबालिकालाई ललाई फकाई जबरजस्ती गर्ने गरेको भन्दै जाहेरी परेपछि नेपालीलाई असोज 17 गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। पक्राउ परेका नेपाली विरूद्ध जबरजस्ती गर्ने मुद्दामा अनुसन्धान अघि बढ़ाइएको छ। स्याङ्जा जिल्ला अदालतबाट असोज 18 गते 5 दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको अवस्थीले बताउनु भएको हो। प्रहरीले घटनासँग सम्बन्धित थप विवरण अनुसन्धानपछि खुल्ने जनाएको छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका 170 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 131 घरमा आंशिक क्षति पुगेको छ। जिल्लाका 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्ती बाढ़ी पहिरोबाट प्रभावित भएका छन्। सबैभन्दा बढ़ी जलजला गाउँपालिका प्रभावित भएको छ। जलजलामा 113 घरमा क्षति पुगेको छ भने 58 घर पहिरोको जोखिममा रहेका छन्। सो गाउँपालिकाका 171 परिवार विस्थापित भएका छन्। कुस्मा नगरपालिका मा 2, फलेवास नगरपालिकामा 20, बिहादी गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकामा 15 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर 131 घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले जानकारी दिनुभएको छ। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा 63 मिलिमिटर पानी परेको छ। कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली 1-2 ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। प्रदेश कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी प्रदेश, मधेस, बागमती प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायु

0: साथै पश्चिमी वायु को आंशिक प्रभाव समेत रहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनका लागि तनहुँ दुईबाट महाधिवेशन प्रतिनिधिमा पराजित सन्तोष घिमिरे केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनित हुनु भएको छ। पार्टीको केन्द्रीय कार्यालयबाट उहाँलाई महाधिवेशन प्रतिनिधिका रूपमा मनोनित गरिएको हो। मनोनयनपछि घिमिरेले आफूलाई प्राप्त भएको जिम्मेवारीलाई राजनीतिक न्यायका रूपमा लिएको बताउनु भएको छ। मनोनित भएपछि घिमिरे 15 केन्द्रीय महाधिवेशनमा सहभागी हुन काठमाडौँ स्थित नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय पुग्नु भएको छ। उहाँले महाधिवेशनमा सक्रिय सहभागी जनाउने बताउनु भएको छ। घिमिरेले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुने अवसर प्रदान गरेकोमा पार्टी नेतृत्व तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्। अमेरिकामा एक महिनापछि हुने मध्यावधि चुनावको पूर्व सन्ध्यामा ट्रम्पले मेडिकेयरमा आबद्ध 2 करोड़ भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ट 90 डलर सहयोग दिने घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणाले चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको विपक्षीहरूको आरोप छ। उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनैतिक लाभ लिन खोजिएको प्रयास भएको दावी गरेका रोइटर्सले जनाएको छ। ट्रम्पले यो रकम मेडिकेयर सुधार कोष मार्फत उपलब्ध गराउने बताउनु भएको छ। व्हाइट हाउसले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको विवरण अनुसार अधिकांश योग्य ज्येष्ठ नागरिकले अक्टोबरको शुरूआतमै 90 डलर सोझै आफ्नो बैंक खातामा प्राप्त गरेका छन्। इन्धनको मूल्य वृद्धि र न्यून जन समर्थनको सामना गरिरहेका ट्रम्पले यसअघि पनि स्वास्थ्य बीमा शुल्क फिर्ता गर्ने तथा वयस्क नागरिकलाई 5,000 डलरसम्म दिने जस्ता आर्थिक सहायता कार्यक्रम घोषणा गरिसक्नु भएको छ। अमेरिकामा आउँदो नोभेम्बरबाट अमेरिकामा मध्यावधि चुनाव हुँदैछ। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमान क्यानाडा र नेपाल बीचको त्रिगुणात्मक श्रृंखला खेल्न नेपाली टोली गएर त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो नेपाली टोलीलाई विदाई गरेको हो। क्यानका अध्यक्ष चुत्तर बहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाड़ीलाई शुभकामना दिँदै विदाई गर्नुभएको हो। क्यानका सचिव पारस खड्काले श्रृंखला नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै उत्कृष्ट खोलेर जित निकाल्न शुभकामना दिनुभएको छ। कप्तान सन्दीप लामिछानेले टोलीको तयारी राम्रो रहेको र खेलाड़ीहरू लयमा रहेको बताउनु भएको छ। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँग एउटा अभ्यास खेल समेत खेल्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडाको सामना गर्नेछ। यो श्रृंखला अन्तर्गत नेपालले हिजो असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते ओमानसँग खेल्नेछ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि गठित मूल आयोजक समितिले विभिन्न निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वीरेन्द्रनगरमा हिजो बसेको आयोजक समितिको बैठकले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउने उद्देश्यका साथ विभिन्न निर्णय गरेको हो। कर्णाली प्रदेशको सुर्खेत लगायतका जिल्लामा आगामी मंगिर 16 27 गतेसम्म 10 राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। बैठकले प्रतियोगिता आयोजना गर्ने सरकारको गत भदौ 22 निर्णयलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ। यस्तै प्रतियोगितालाई भव्य सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका 2083 अधीनमा रही प्रतियोगिताको पूर्व तयारीका सम्बन्धमा आवश्यक काम गर्न कार्य सम्पादन समितिलाई निर्देशन दिने निर्णय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रतियोगितामा 7 प्रदेश 3 विभागीय टोली र गैरावासीय नेपाली संघ गरी 11 टोली सहभागी हुनेछ। यस्तै 32 खेल विधामा प्रतिस्पर्धा हुनेछ। हवस्त, यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसाजी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुना।
8: मोबाइल 98058 535 37।
9: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाऊ हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
12: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल। फोन 0658 414 222 र 98560 21692।
13: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
14: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
13: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
14: सेवा लिने क्रममा चाहिने जानकारी
13: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
13: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
15: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
16: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
15: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
17: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
15: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
17: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
15: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
16: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
18: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
19: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
20: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
19: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
20: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन दुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन दुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौड़ा तनहो
3: हेलो
4: कति बन्यो घर अनि ढलान भयो त
5: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नुपर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905630 र 9746680681
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
9: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
8: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
12: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
11: ओके ल डन
13: हजुर सिग्देल अफसेट प्रेस
12: शुक्ला गण्डकी चार दुले गौड़ा गणपति लघु वित्त रहेको भवनमा
11: यहाँ फ्लेक्स प्रिंट बैनर होर्डिंग बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855283340 र 9847000787।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
13: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
10: सूचना यस तनहो सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्डल, साथै 24 घण्टा डाक्टर रुकेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
14: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0654143177 मोबाइल 9855043340।
15: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
16: एक सय 103.8 अन्तर्मनको आवाज।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहरी लहरीमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
3: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हडजोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
3: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
2: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसर का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौंडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
9: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
12: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान शाक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
15: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
17: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
18: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
19: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
18: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
19: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
18: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
21: एक सय 3.8 अन्तर्मनको आवाज।
22: स्टुडियो अहिले बिहानको 8 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।
1: कहिले धरियाको सुस्केर आवाज, कहिले गाइने दाइको मन दुख्ने कथा, कहिले दुखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
22: कार्यक्रम लोक भाका
1: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्ते नमस्कार अनि हार्दिक ज्ञान लोकसांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0564 14200 फोन गरेर हामी माझ छोडिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला, हामी चाहिँ हजुरकै प्रतीक्षामा रहिरहनेछौ भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु भमर राबुलको भाका जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि कुलेन्द्र विकको। अहिलेको लागि पनि यो भाका राख्दैछु, स्वीकार्नुहोला।

0: हजुर भमरा बुलकुनी किनेर माइलो फाका रहेको थियो जसमा आवाज रहेको थियो शान्ति श्री परियार अनि कुलेन्द्र विकको अनि किन रमाइलो लोक दोहोरी भाकालाई चाहिँ कार्यक्रमको शुरूआतमा राखेको छु. यसरी नै हामी चाहिँ आज सोमबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौं. फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामी माझकै साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ. हेलो दर्शन, नमस्कार. हजुर नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछ होला? काउडाँडादेखि रीता आचार्यजी बोल्दै हुनुहुन्छ. हजुर, काउडाँडा कास्कीबाट रीता आचार्यजी बोल्दै हुनुहुन्छ है?
1: हजुर.
0: र रीताजीलाई चाहिँ हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ है त.
1: धन्यवाद.
0: अनि आज चाहिँ पहिलो पटक बोल्दै हुनुहुन्छ हो मसँग?
1: हजुर हो, पहिलो पटक हो.
0: अनि पहिला पहिला चाहिँ फोन गर्नुहुन्थ्यो कि हुन्थेन हामीलाई?
1: पहिला पहिला गर्थे.
0: गर्नुहुन्थ्यो है, ठिक छ. अनि आज हामीलाई सुन्दै हुनुहुन्छ रीताजीले?
1: हजुर.
0: आज हामीलाई सुन्दै हुनुहुन्छ रेडियोमा?
1: लोकगीत गाउने हो.
0: हजुर.

0: लोकगीत गाउने हो अब सुरु गरिहाल्नु है त
1: हस्
0: हुन्छ हुन्छ हस्
1: आज सँगै हो भोली बसे एउटा भयो यात्रा चाहिँ सुनाय बिस्तारे आजसँगै हो भोली सुनायना बोडी नोडी एउटा भयो यात्रा चाहिँ सुनाय बिस्तारे आजसँगै हो भोली बस यति नै
0: हस् हुन्छ धेरै धेरै धन्यवाद एकदम मिठो गीत गाउनु भयो अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
1: हजुरलाई
0: हस् धन्यवाद
1: मेरो घर परिवारलाई
0: हजुर
1: रेडियो सुन्नुहुने सम्पूर्णलाई भन्दैछु बाई
0: हस् हुन्छ बाई बाई शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो रीता आचार्यजी हामीलाई चाहिँ पोखरा कास्की गाउँ डाँडादेखि फोन गर्नुभएको थियो निकै नै मिठो भाका चाहिँ गाएर गइसक्नु भएको छ अरू साथीहरूले पनि हामीलाई फोन गर्न सक्नुहुनेछ आज चाहिँ हामी सोमबारको श्रृङ्खलामा रहेर चाहिँ यसरी नै हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ 065-4-14-200 फोन गरेर यसरी नै आफूभित्र रहेको प्रतिभालाई कार्यक्रममा स्थान दिन सक्नुहुनेछ मिठा मिठा भाका चाहिँ गाएर हामीलाई सुनाउन सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु युके बस्ने दाई बोलको भाका रहेको छ जसमा आवाज रहेको छ सागर आले मगर अनि शान्ति सुरेज मगरको यो भाका सँगसँगै हामी पहिलो छोटो व्यावसायिक विषयमा जानेछौ सुन्दै गर्नुहोला

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 9709034335।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
14: १०३.८ अन्तर्मनको आवाज।

0: हजुर केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीहरूले चाहिँ आजको श्रृंखलामा रहेर हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनको लागि 0965414200 फोन गरेर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीसँग चाहिँ कोही साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ हेलो नमस्कार हजुर हेलो नमस्कार
1: हेलो
0: नमस्कार सुशान्तजीलाई धेरै धेरै स्वागत छ है कार्यक्रममा सुशान्तजी हजुर सुशान्तजीलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है त
1: धन्यवाद
0: अनि के गर्दै हुनुहुन्छ खाजा खानुभयो
1: भएको
0: छैन है
1: अब
0: खाने अनि के गर्दै हुनुहुन्छ अहिले के काम गर्दै हुनुहुन्छ कि
1: अहिले यसो सानोतिनो काम गर्दै राखेको छु मम बनाउनु लाग्यो ममको पिठो बनाउनु पर्छ अन्त यस्तो
0: हजुर हजुर हजुर हामीलाई सुन्दै हुनुहुन्छ काम गर्दै सुन्दै हुनुहुन्छ
1: हजुर
0: हुन्छ अनि आज चाहिँ कुन चाहिँ भाका गाउन चाहनुहुन्छ हाम्रो
1: सुशान्तजी गरिहाल्छ है त
0: हस् हुन्छ
1: जुन मायाको छ महिना भुइ मायाको ए सानो जीवन भर यात्रायो कति पर्यो लास डोरी तिम्रो
0: भाका गाउनु भयो कि सुशान्तजी
1: धन्यवाद
0: हजुरलाई धेरै धेरै धन्यवाद यति मिठो भाका चाहिँ गाइदिनु भयो अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
1: सर्वप्रथम त हजुरको लागि
0: हस् धन्यवाद
1: अनि रेडियो सुनेर बस्नुको लागि नमस्कार
0: हस् हुन्छ नमस्कार शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो सुशान्तजी हामीलाई चाहिँ पोखरा पृथ्वी चोकदेखि फोन गर्नुभएको थियो अनि त्यही मिठो भाका गाएर गइसक्नु भएको छ सधैँ फोन गर्ने गर्नुहुन्छ यसरी नै सधैँ माया गरेर साथ दिनुहोला भन्न चाहन्छु र अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ हामीसँग अझै धेरै समय बाँकी नै रहेको छ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने परदेशले किन्यो बोलको भाका जसमा आवाज रहेको छ विष्णु माझी अनि किम सेन्चुरीको यो भाका राख्दैछु दसैँ तिहार भाका रहेको छ अहिलेको लागि पनि यो भाका राख्दैछु स्वीकार्नुहोला

0: left, right.
1: Ke left, right, left. Isko rough hai, kasai silky sway.
2: Holi hai na, since the sway garso. Naya Sunsilk Yellow with Amino Silk Peptides. Up to 100 hours silky smooth hair.
1: Action!
2: Silky smooth hair, every move ma. Left, right, left. Bhaneko thiye ni, since the sway garso. Sunsilk Yellow.
3: Why juggle scattered office tools when WPS Office gives you free office tools in one place?
1: हजुर परदेशले किने वोल्को निकै नै सुमधुर भागा रहेको थियो दशैं तिहार भाका जसमा आवाज रहेको थियो खेम सेन्चुरी अनि विष्णु माझीको यो निकै नै सुमधुर अनि मार्मिक परदेशीको भागालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु. अझै पनि समय थोरै बाँकी रहेको छ, साथीहरू फोन गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु. पापी पेट पुलको फाका रहेको छ जसमा आवाज रहेको छ खेम सेन्चुरीकै. अहिलेको लागि भने यो फाका राख्दैछु. फाका सँगसँगै हामी दोस्रो व्यवसायिक विषयमा जानेछौँ. विश्राम लगत्तै उपस्थित हुने नै छौँ. सुन्दै गर्नुहोला.

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461697 र 98461564।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: बडादशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
2: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वस्थ पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
5: XY3.8 अन्तर्मनको आवाज।
6: हजुर, छोटो व्यावसायिक विश्राम लगत्तै उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तोता सृष्टि खत्री। र अब चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। आज चाहिँ हामी सोमबारको श्रृङ्खलामा रहेर हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिइरहेका थियौँ भने मिठा मिठा गीत संगीतलाई भाकालाई पनि कार्यक्रममा स्थान दिइरहेका थियौँ। अब भने चाहिँ हामी कार्यक्रमको अन्तिममा छौँ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। जाँदा जाँदै अन्तिममा चाहिँ नमुछे आमा दहीमा टिका बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ नारायण राई महाजी अनि रचना रिमालको। यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तोता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्जु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर र थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै विभिन्न प्रतिवेदन पारित गरिने, नयाँ नेतृत्व चयनको प्रक्रिया आजै शुरू हुने।
0: मैग्दीमा गएका 26 पहिरोको भौगोलिक अध्ययन, बेनीको न्युरोडमा खसेको पहिरो पुनः सक्रिय हुने, भूगर्भविदहरूको चेतावनी।
1: अन्नपूर्ण आधार शिविरमा पदयात्रामा जाने पर्यटकको संख्या उल्लेख्य वृद्धि, वर्षा रोकिएपछि पर्यटक आगमन बढ़्यो।
0: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने।
1: र यूईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू हुँदैछ। हिजो काठमाडौँको खुला मंचमा उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा छलफल गरी पारित गर्न लागि बन्द सत्र शुरू हुनु अघि अहिले केही बेरमा केन्द्रीय कार्य समितिको बैठक महाधिवेशन स्थल खुल्ला मंचमै बस्दैछ। प्रवक्ता देवराज चालिसले महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक आह्वान गरिएको जानकारी दिनुभयो। बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनैतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजैदेखि शुरू हुँदैछ। कंग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज साँझ 5 बजेदेखि निर्वाचनको कार्यक्रम शुरू हुनेछ। 5 बजे मतदाता नामावली प्रकाशन, 5 देखि 6:30 बजेसम्म मतदाता नामावली उप दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी मनोनयन भने भोलि हुनेछ। भोलि 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, 4:30 बजे अन्तिम नामावली प्रकाशन, त्यसपछि दरखास्तमा दावी विरोध मा 1 घण्टा समय दिएर बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र उम्मेद्वारलाई प्रचार प्रसार गर्न पर्सि 21 गते समय दिइने र 22 गते बिहान 7 देखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो। मतदानका लागि राष्ट्रिय सभागृह, खुल्ला मंच र प्रज्ञा भवनमा तोकिएको छ। कंग्रेसको सभापतिमा गगन थापा निर्विरोध हुने सम्भावना बढ़ी छ। उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका पदमा आकांक्षीहरू धेरै देखिएका छन्।
1: मनसून जन्य विपदबाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविदको टोलीले 26 पहिरोको स्थलगत अध्ययन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आबद्ध भूगर्भविदको टोलीले बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेको हो। समाजका अध्यक्ष भास्कर खतिवड़ाको नेतृत्वमा रहेको टोलीले बेनीका 22 र रघुगंगा गाउँपालिकाका 4 स्थानका पहिरोको अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। शनिबार र आइतबार सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा 6 जना भूगर्भविदले 3 समूह बनाएर अध्ययन गरेका थिए। बेनी नगरपालिकाको भसभसे, खबरा, लवली हिल, हाडेभीर, तल्लो मुसुङ, चिनाखेत, भुक भुके, छेपारे, सिंगा, तातोपानी, आगे बगर, अर्थुङ्गे, अधेरी, गैरा, जमरेनी, जमुना खर्क, महारानी थान, ढ्याउली खोला, बराहा पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर गलेश्वर तोरी पानी, माटे बिसौना, रघुगंगा गाउँपालिकाको हरखर्का, बरखर्क, माझखर्क र कल्लेनी पहिरोको अध्ययन गरेको हो। पहिरोको अवस्था र माटोको बनोटको सटीक आंकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट परीक्षणको लागि ढुंगा तथा माटोका नमूना संकलन गरिएको भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिलवालले बताउनुभयो। टोलीले बेनी बजारको सुरक्षाको लागि चुनौती बनेको खरेनी खोल्सा खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन हिजो जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको थियो। पछिल्लो पटक बेनीको न्यू रोडमा खसेको पहिरो सक्रिय हुन सक्ने माथि त्यसमाथि पनि थप जमिन चर्किएर बग्नलाई तयार भएर बसेको हुँदा सावधानी अपनाउन अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन अध्ययन टोलीका संयोजक खतिवडाले सुझाव दिनुभएको छ।
0: विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिनमा उल्लेखनीय रूपमा बढ़ेको छ। यस पदयात्राको पदयात्रा मार्गको विभिन्न स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क सञ्चालनमा ल्याइएसँगै पदयात्रा जाने विदेशी पर्यटक बढ़ेका हुन्। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनासलु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोड़िएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढ़ेको पर्यटन व्यवसायको भनाई छ। छमरुङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक 300 आरआरमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। यसअघि वर्षा र बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सड़क तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो। अन्नपूर्णको बीरे ठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सड़क अवरूद्ध भएको थियो। गाउँपालिकाले झण्डै डेढ़ महिना लगाएर असोज पहिलो साता सड़क खुलाएको हो। पर्यटकको गन्तव्य एबीसीतर्फ मोड़िएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढ़ेको पर्यटन व्यवसायको भनाई छ। छमरुङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक 300 आरआरमा पर्यटक अन्नपूर्ण आधार

0: क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेको सचिव गुरूङले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भरको।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
3: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। चितवनको इच्छा कामना गाउँपालिका साथ सिमल ढापमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 11 निवासी 29 वर्षीय देवेन्द्र थापाको मृत्यु भएको हो। सिमल ढापबाट भरतपुरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल हिजो साँझ अनियन्त्रित भई सड़क छेउको रूखमा ठोकिँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका 8 निवासी सागर थापा घाइते भएका थिए। घाइते दुवैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो।
0: अब बाँकी अण्डाको पोषण तथा स्वास्थ्य सम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरा पालक संघले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्षको नारा प्रोटीन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ रहेको छ। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज 23 गते अर्थात अक्टोबर 9 मनाइँदैछ। सन् 1996 अस्ट्रियाको भियनामा शुरू भएको विश्व अण्डा दिवसले यस वर्ष 30 वर्ष पूरा गर्दैछ। दिवसका अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो। गत साताबाट भेटनरी चिकित्सक र स्वास्थ्यकर्मीहरूले अण्डाको महत्वका बारेमा विद्यार्थी र शिक्षकहरूलाई जानकारी गराउने काम भइरहेको छ। संघको मुख्य आयोजनामा अमेरिकी सोयाबीन एक्सपोर्ट काउन्सिल, यूएसएसईबी को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम गरिँदैछ।
6: अब अन्तर्राष्ट्रिय समाचार। ब्राजिलको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी उम्मेद्वार फाभियो बोल्सोनारो, वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता लुइस इनासियो लुला द सिल्वा लाई पछि पार्नु भएको छ। यद्यपि बोल्सोनारोले 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति निर्वाचनको फैसला अब दोस्रो चरणमा हुने भएको छ। ब्राजिलको निर्वाचन नियम अनुसार पहिलो चरणमा कुनै पनि उम्मेद्वारले वैध मतको 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेमा शीर्ष दुई उम्मेद्वार बीच दोस्रो चरणको निर्वाचन गरिन्छ। मतगणना नतिजा अनुसार फाभियो बोल्सोनारोले करिब 47.2% मत प्राप्त गर्नुभएको छ भने लुलाले करिब 44.9% मत प्राप्त गर्नुभएको छ। फाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुनुहुन्छ। जाइर बोल्सोनारोलाई पछिल्लो राष्ट्रपति निर्वाचनमा पराजित भएपछि भएको सत्ता कब्जाको प्रयाससँग सम्बन्धित मुद्दामा 27 वर्षको जेल सजाय सुनाइएको छ। पहिलो चरणको निर्वाचन अघि दुवैबीचको प्रतिस्पर्धा निकै कड़ा हुने अनुमान गरिएको थियो। निर्वाचन अघि सार्वजनिक भएका केही सर्वेक्षणमा लुला अगाडि देखिनु भएको थियो, तर मतदानपछि फाभियो बोल्सोनारो पहिलो स्थानमा रहनुभयो। पहिलो चरणमा अन्य धेरै उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दुवै उम्मेद्वारसँग दोस्रो चरणको निर्वाचन अघि करिब 3 साताको समय छ। अक्टोबर 25 हुने मतदानमा ब्राजिलका मतदाताले देशको आगामी राष्ट्रपतिको फैसला गर्नेछन्।

0: अब खेल समाचार यूईएफए नेशन्स लीगमा पोर्चुगलले नर्वेलाई 2-1 पराजित गरेको छ। पोर्चुगलको जितमा गोन्कालो रामोसले निर्णायक गोल गरे। स्टाडियो डो ड्रागाओमा भएको खेलमा नर्वेले 36 मिनटमा क्रिस्टोफर आयरको गोल मार्फत अग्रता लिएको थियो, तर त्यसको 2 मिनटमै जोआओ कान्सेलोले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए। दोस्रो आफ्नो दुवै टोलीले गोलका अवसर सृजना गरे। नर्वेका स्टार एर्लिङ हालान्डले पनि मौका पाए, तर उनको प्रहार गोलमा परिणत हुन सकेन। खेलको 79 मिनटमा जोआओ फेलिक्सको पासमा रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 अग्रता दिलाए। अन्त्यतिर फ्रान्सिस्को केन्सेकाओले लगातार 2 पहेँलो कार्ड पाएपछि पोर्चुगल 10 खेलाड़ीमा सीमित भयो, तर टोलीले नर्वेको दबाव झेल्दै जीत सुरक्षित गर्यो। यो जीतसँगै पोर्चुगलले समूह ए 4 लगातार जीत निकाल्दै अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। रोनाल्डो अनुपस्थित रहँदा रामोसले प्रभावशाली प्रदर्शन गर्दै अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो बनाएका थिए।
1: र अब मौसम। मनसूनी र पश्चिमी वायुको दोहोरो प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको ढकेरी मापन केन्द्रमा पछिल्लो 3 घण्टामा भारी वर्षा मापन भएको छ। 75.4 मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका अन्य केही स्थानमा पनि हल्का वर्षा भइरहेको छ। यस्तै कोशी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका 1-2 स्थानमा पनि आज बिहान हल्का वर्षा भएको छ। कोशी मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसूनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। आज दिउँसो र रातिको समयमा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपात हुनेछ। ती प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै विभिन्न प्रतिवेदन पारित गरिने। नयाँ नेतृत्व चयनको प्रक्रिया आजै शुरू हुने।
0: म्याग्दीमा गएका 26 पहिरोको भौगर्भिक अध्ययन। बेनीको न्यूरोडमा खसेको पहिरो पुनः सक्रिय हुने। भूगर्भविदहरूको चेतावनी।
1: अन्नपूर्ण आधार शिविरमा पदयात्रामा जाने पर्यटकको संख्या उल्लेख्य वृद्धि। वर्षा रोकिएपछि पर्यटक आगमन बढ़्यो।
0: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि। दोस्रो चरणमा निर्णायक मतदान हुने।
1: र यूईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: AIO
3: Yes, AIO All in One Mart, the best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न। नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बालाही 103.8 मेगाहर्ज।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
7: दिदी? पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 98166034372।
9: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरिज सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
14: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
15: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त्यो छ त बन्केवा चोक पारिपट्टि छ नि।
16: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
15: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
16: ल फोन नम्बर टिप्नुहोस् त 9715565555 र 9715606665।
17: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, धुलेगौडा, तनहुँ।
16: हेलो
18: कति बन्यो घर, अनि ढलान भयो त?
19: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
18: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
19: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
20: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
16: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
20: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9091905630 र 9746680681।
21: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
22: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
21: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
22: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9056083507। कविता श्रेष्ठ। सम्पर्क 0564140055 र 9846688817।
23: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
22: साँच्चीकै मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोनी लाउने खालको छ।
23: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
22: हुन्छ नि, हुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847615368।
2: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन। किस्माती महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी। डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौंडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
3: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौंडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौंडा तनहुँ।
24: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बढेको।
25: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
24: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
26: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
25: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
26: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807169142।
27: सूचना, श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
28: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
28: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
28: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903969, मोबाइल 9840826926।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856420, 9801454674 र 9860-23420। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
28: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
6: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
8: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
28: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: छजलो ज्योतिरी चौथान थे दशमलव प्रेमिक हर्ष मातृभाषा आवाज को आवश्यकता आज को आदिवासी जनजाति पहचान विवाह मूल नारानी पपरे चुतुरु आदिवासी संसार रे खोईला मुंगा तुरु ओले दिवा प्रतिभा तमशो शुक्ला गंडकी नगर पालिका बे मुइलो निबे आदिवासी जनजाति महासंघ शुक्ला गंडकी नगर समन्वय परिषद बे लुरी महासंघ सचिव बिर्सना श्रेष्ठ संयोजक तुरी आदिवासी समुदाय बे क्यूई पेता लोता निबे छ्यामियालाई रुबे लागी बन्दीबा चुतुरु क्यूमै हब्दल बे शब्द न सोमवार नागर बे कुंगीच्यू बजेसारी चूरान समथेल खाम विषया पुनः प्रसारण पनम निसर्वे गाईच्यू बजेसारी चूरान समथेल खामो विशेष लैर आदिवासी समुदाय तिनोरी प्रदिवा तमु समुदाय बे क्यूई पेता गोता निबे छ्यामेल बे बारेरी जानकारी पिबा किबा उद्देश्य कि र बन्दीबा चतुरुल बे मुख्य प्रायोजन विषया त्यहाँ पन क्रिस्मिक कलेक्सन दुरेगौडा लवदिमो प्रोपाइटर मनराज तमुला पसल क्रिस्मिक कलेक्सनरी रिमे चमेखेमा बेली छ्या बछ्याबा कुर्ता साडी लुङ्गी टी सर्ट नि पपरे तोतन क्रिस कुइमै हियमु किल्ला चरियासी शिवलबा अवसर पेमिदु विवाह आग्रा लम्बै चुतुरु आदिवासी संसार क्योमै रेडियो ढुर्बराई क्रिप्रोसु दशमलव प्रेमेग हर्ष नि पपरे इन्टरनेट अनलाइन www.radiodhurbrai.com.np लगिन लैर निबे न्योला पात्रो मोबाइल एप मार्फत होइन विस्तृतिकोरी तिल्लरिङ खेल खामु भिन्दै सारे विषय जिलो आलले त्यहाँबे कार्यक्रमै बारेरी तानन तालाले त्यहाँबे तुरु विशेष लैर वीर सहित वंशु तमु स्मृति दिवसै बारे केन्द्रित मु सदैव वर्ष असोज 15 गते वंशोत्तम स्मृति दिवस माध्यम देखाइमु सुसन्दर्भ र वंशोत्तमला इतिहास वीरता योगदान निबे त्यहाँ बे पुस्ता महिलाए वंशोत्तम सेरी किल प्रतिभा प्रेरणा विषयरी तानन्ता लबामु चु विषयरी जानकारी पिबे लागि नै प्रेकृलाई कि सिखाइमु प्रेमु सिकारी सरदार वंश गुरुङ स्मृति प्रतिष्ठान ढोर जसपुरला संस्थापक क्रथे अध्यक्ष क्याप्टेन लालजङ तमुच्यो क्योलाई चुतुरु आदिवासी संसारी खुइलामु दाय छाजलो
1: धन्यवाद छाजालो बहिनी प्रतिभा तमुसे रेडियो ढोरबराई 103.8 मेगाहर्ज को प्रस्तुत म लालजङ गुरुङ इन्डियन आर्मी बाट रिटायर तब 32 वर्ष जागिर लगो र रिटायर तब ल्याइले भूपु सैनिक परिवार पोखरा क्षेत्र 28 गोर्खा राइफल ला अध्यक्ष लैन मु र ती पोखरा ओडा नम्बर 13 अन्तर्गत कृपा मागर टिमु र चोट टोल लालीगुराँस टोल विकास संस्था भेङ अध्यक्ष गो र वंशु स्मृति प्रतिष्ठान को पनि अध्यक्ष काम लैन मु ती र 2014 साल जन्मेर ती 71 लगभग वर्ष उमेर तलखा बाबस्ता मु नानी
0: हजुर तम दिदाई क्योलाई बेले बेले धन्यवाद मु जेले ग्यासरी मु चोई छोलबे रिटायर लाइफ रे न एकदम छले समस्या बे के जोगो लबदी बा मु बिबै थे माइ दिङ लै बले सई तोई मु तारे फिरि बिङेल बे तुरु र जो वंश तमै बारे रे तानन्ता हलले वंश गुरुङ तमु खा मोला वंश तमुल बे ऐतिहासिक परिचय
1: हस् बहिनी प्रतिभा वंशु गुरुङ राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने मान्छे हो तर उहाँलाई नेपालले उसको योगदानलाई ओझेलमा पारेको स्थिति म र वंशु गुरुङ 1824 कार्तिक 15 गते जुन चबेला र इस्ट इन्डिया कम्पनी इन्डियर शासन लबतिर इस्ट इन्डिया कम्पनीले काठमाडौँ राजा जयप्रकाश मल्ललाई सहयोग लब लागि र सिन्धुलीगढी गढी बाटो क्या तैर काठमाडौँ खौतिर च जासुसी पृथ्वीनारायण सहाय थासे सेरे पृथ्वीनारायण सहाय आदेश अनुसार वंशु गुरुङ र अरू चारजना योद्धाहरूलाई पनि पृथ्वीनारायण साय चनाकर याई र रोग दिवा लागि जिम्मेवार पिबा र वंशु गुरुङ सिन्धुलीगढीदेखि दे नोरा ढुङ्ग्रे बाँस बिबक्यो मु च ढुङ्ग्रे बाँस रियाई र 500 जना खे सैनिक झोको कि र एम्बुस लैदिएर टिबा अवस्था मुना र च एम्बुस र तलामेङै भिलखाई 1824 कार्तिक 15 गते को दिन र इस्ट इन्डिया कम्पनी त नहाइले कमलामाई नगरपालिका त्यहाँ भेला
0: रहे उकालो कार्तिक 15
1: होला असोज 15 हो
0: असोज 15 गते
1: असोजको 15 हो र असोजको 15 भन्दाखेरि एउटा कुरा याद आयो
0: र
1: हो असोज 15 बिमारी तको ताकिरी मलाई याद खै सिन्धुलीगढी र विजय दिवस कार्तिकै 24 गते मादिमु तले हो गो भिस्या त दशैं खम असोज र अनि कार्तिकै वरिपरि तिवार तमु भिर चमेय पहिला सुरुदेखि नै कार्तिकै 24 गते विजय दिवस मान्दिउँ ल नमय छतैर सर कार्तिकै 24 गते विजय दिवस मान्दिउँ लमु छतैर कार्तिकै 24 गते भिरैङ्योलाई दे कन्फ्युज तमु तर त आङी इतिहास र असोजै 15 गते ढुङ्ग्रे भाषै लडाएर पृथ्वीनारायण साई कुलब वंशु गुरु इस्ट इन्डिया कम्पनीलाई पराजय लिएर नेपाल खबलाई वापस लिएर नेपाल बचेको इतिहास म
0: हजुर एकदम ख्याले चाहिँ वंशुरी बिनी त्यहाँदेखि अर्को टाइम चाहिँ ललङ्गाइङलाई वंशु तमुलाई नेपाललाई इतिहास खब महत्वपूर्ण घटना निप्रे जोड दिँदा तो मोदी छैले
1: हो बहिनी त्री विषय झन छ्यावाले खेलाइ भिडाङ्गाई इस्ट इन्डिया कम्पनी जयप्रकाश मल्ललाई सहयोग लौर काठमाडौँ प्रवेश तौ भेला र चनाकर वंशु गुरुङै इस्ट इन्डिया कम्पनीलाई छाइले खौरा बन्दा आलौ गो भिस्या इस्ट इन्डिया कम्पनी सिन्धुलीगढी अहिले होएर काठमाडौँ खमलो काठमाडौँ खैसेरे जयप्रकाश राजा चैन मैदी बमुलो जयप्रकाश मल्ललाई इस्ट इन्डिया कम्पनी सहयोग योङ्गो भिसन रे नेपाल एकीकरण लौरालाई पृथ्वीनारायण शाहलाई असम्भव तमलो छतेर त्यहाँ दिन र नेपाल भिर राष्ट्र आतल पनि खामलो इस्ट इन्डिया कम्पनी नेपाललाई कब्जा लमलो खाइले काठमाडौँ नेपाल कब्जालाई सिरे तिब्बत चाइना याई पनि कब्जा लमलो छतेर नेपाल देश भिर तमलो आतमलो यो भिलाहा छतेर असोजै 15 गते बेजो वंशु गुरुङ लब योगदान सकदर लै र वंशु गुरुङलाई लया थियो र योगदान मुब र चाहिँ मि नयाँ वहाँ फेर्ने भयो स्थिति म
0: एकदम छैन अन्त फेरि अर्को तालाले सिन्धुलीगढी रेलवे युद्ध र वंशु तमुला भूमिका खैली मल र खैले मन
1: सिन्धुलीगढी त्यहाँ तैर इस्ट इन्डिया कम्पनी जयप्रकाश मल्ललाई सहायता लौर खम्रो विवत्ता पृथ्वीनारायण साय थासे सेरे पृथ्वीनारायण साय वंशु गुरुङलाई पहिल्यैदेखि खिनि प्रे क्रियोदिव खिनि प्रे प्रदिव कि मो सेवा र चाहिँ काबिलियतलाई थाहा सेवा मिटाएर पृथ्वीनारायण साय चुके वंशु गुरुङै लल खाम भिर वंशुले डाइरेक्ट भित्र लिएर 500 जना सैनिक पिएर ढुङ्ग्रे बाँसीहरू देवक्रीहरू कुलाव पृथ्वीनारायण साय छतैर पृथ्वीनारायण साय पहिल्यै दिन हो सेवा अनि त्यो जिम्मेवारी वंशी ललखाम दियो विचारलाई र तर कुलाव र साँच्चै नै चक भाइदेखि 900 बढी उरालाई आफै इस्ट इन्डिया कम्पनीलाई छतैर वंशु गुरु नै योगदान र झन अर्को चर्को झन छावा र उसलाई सम्मान तब पृथ्वीनारायण साय अझै अर्को जिम्मेवारी पिउरालाई पनि उसलाई सोच लब विषय हो
0: हजुर चबिलर वंशु तमै मुरुन लब वीरता निवेशता सल बारेरी चिहुदे चोलाई खङामु न्योलाई नबतेमी छेदे खैली खैली वीरता जोगु देखे
1: वंशु गुरुङ पहिल्यैदेखि पृथ्वीनारायण शाह नि प्रे प्रभ र शिखर क्रियोम्ब र चनी प्रे थुप्रै अरू पहिला बेला लडाई जोहरू पनि हिस्सा किन खाँबा तैर वंशु गुरुङलाई हो सेवा हो र वंशु गुरुङ नै पनि क्रि अझै छ्याबा खुबी भिलपरि र वंशी खदौ विचार ताकत मुलो शिव मुलो ढङ्ग मुलो भिसा च बाजी नि प्रे अरिङ्गललाई कन्ट्रोल लल खाँबा बानी मुन मन्तर तन्त्र मुन र धनुष बाँड र अलि तिल्ल लिसेरे चिल दिवा पीरलाई मिज आतवा छडो खाले
0: मुनालिलापरिवा
1: छै र हो च काबिलियतलाई मरै रहेन पृथ्वीनारायण साहित चर लैदिऊ मुना अनि चाहिँ ढुङ्गरे बाँस भिउ पिओरा चाहिँ पहिला मकानपुरे राजा झुगय नभ पोलो सिस्नु भिमु पोलो घाँ जमुन चर अनि चक्यो र आरिङ्गलै गोला झोको पनि तुङ तुङ र मुना अनि छतेर आरिङ्गलै गोला झोकोलाई बंशु बाजे कन्ट्रोल खाँबा मुना अनि हो छतेर क्याइले खबक्यो र बंशुलाई सबै चिजै ता बिजारलाई र ब्रिफिङलाई र चर ट्यु मुना अहिले चाहिँ इस्ट इन्डिया कम्पनी चाहिँ खुवाइ खाउतिर बंशु बाजे के धनुष बाँड आरिङ्गलै गोलालाई च्याट्टा च्याट्टाले लिएर आरिङ्गल फैलिएर थाइले खब इस्ट इन्डिया कम्पनी गोरा अङ्ग्रेजहरूलाई छिन आरिङ्गलाई छिन अनि आरिङ्गल खैमै हाम्रो भयो अङ्ग्रेजहरूको चाहिँ तोही छिङलाई भिर यही छटपटलाई र त्यहाँदेखि भाइले या मैले पोलोघारी हो र या न अहिले त पोलोघारी झन् खोइ चलै पोलो पनि खोइ छ आरिङ्गलाई छिउतेर चमेम आचम्म तैर चमेन नसौँ बढ्यो भन्दा खे हतियार बन्धु नोबसै झोको प्यो थिएँ र मनाइले फर्केर याउरालाई चाहिँ बाध्य पर्यो मुन सतैर चु खास शिव चाहिँ बंशु गुरुङ चाहिँ न हो इतिहास धरेङ्गे हो मैले बंशु गुरुङै लडाएर त ढुङ्गे भाषा लडाएर अङ्ग्रेजी प्रिभिलेज तो बिन्दिस्या इन्डिया नेपाल र झारै बैरी किरै बैरी भिन् झार विभ पोलो अनि किर विभ आरिङ्गल आरिङ्गलै बैरी झारै बैरी किरै बैरी मुना नेपाल र भिर चाहिँ इतिहासहरू पनि चुप्रियो नि खास हेर्नु छतेर चु खास तालमेल मिले भए आरिङ्गललाई खोरिने भए र पोलो घारे भौजी र पोलो खो भए खास चिन तबेला रेला नै टो भयो बंशुलाई चु खास गरी ठौरे भूमिका म र चु खास कारण म
0: हजुर नि होइन फेरि अर्को त बंशु गुरुङ बारे चु बंशु तमुलाई वीर भिसी सम्झिनु पर्दी भए मुख्य कारण तो हो जस्तो घान्क्योलाई चु इतिहासको पर्दी मैले
1: बंशु गुरुङलाई वीर भिर घोषा लालपरिम यो सन्तान्ति जो भयो बंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा ललपरिम भिराङ्गी कति आवाज पनि लैन म स्थानीय सरकारसम्म पनि प्रदेश सरकारसम्म पनि चुताङ्गी पुर्याइमु तले भिस्या बाजेलाई राष्ट्रिय विभूति वीर तले घोषणा ललपरिम भिस्या स आसोदै 15 गते छाइले इस्ट इन्डिया कम्पनी च गरी भन्दा क्वाइले खाएर काठमाडौँ मात्रै प्रवेश त हो भिस्या जयप्रकाश मल्ल नि इस्ट इन्डिया कम्पनी तुहिर नेपाल एकीकरण आतमलो छाइले शासन काठमाडौँ र तमलो अनि काठमाडौँ पुल बनेर चाइना पनि होइसेरे चुङ्गी नेपाल भ्यू राष्ट्र तमल कि आतमलो थाहा तमलो अनि त्यहाँबे यी 2400 राजालाई कन्ट्रोललाई र एकीकृत बनाइलो पृथ्वीनारायण शाह च सम्भव आत्मलो छदौ छाव के लब छदौ राजालाई मदत लब बंशु गुरुङलाई राष्ट्र विभूति तले घोषणा लब अनि छदौ बाजेलाई तले वीर योद्धा आविभा त्यो माग हो छतेर राष्ट्र नै पनि यी माग ललपरिम यी सबै आवाज कृत तलपरिम बंशु जस्तो वीरलाई राष्ट्रिय विभूति घोषणा तलपरिम र वीर भिरङ्गी महादिल परिम राष्ट्रिय भिवङ्गीला आवाज हो ता हो
0: तान हजुर तान देश निभे विषय महादिल परिम सम्झिनु पर्दैन बिउता चाहिँ फेरि अर्को विषय ताजको अर्को तालले चु असुस पन्ध्रले वंशु तमलाई स्मृति दिवस माधिवा मुख्य उद्देश्य तो हो चु दिवसै योलाई तो सम्झे योलाई तो जुपिम सम्झे
1: हो आसोजै 15 गते ढुङ्ग्रे बाँस र लडाई तर थौ जिम्मेवारी जथौ नेपाल बचे नत्र नेपाल आतमलो छदौ दिनलाई चासो चाहिँ 15 गतेलाई विजय दिवस आमा दिसनरे यो इतिहास मयम छदौ इतिहास छदौ केलव दिनलाई विजय दिवस आमा जी दिसनरे त्यो इतिहास मयम अनि थौरे थौरे केलव इतिहासहरू पनि छले आमा जीव सम्भावनातम छतेर त्यो आसो चाहिँ 15 गते विजय दिवस महादिल परिम भनेर हाम्रो यही आवाज हो अनि चुतारङ्गा किलाई अझै केही भयौँ सिन्धुलीगढी र सिन्धुलीगढी पत्रकार महासङ्घ जो भयो चु बाजेको विजय बाजे विजय दिवस महादिल तुम भनेर 2067 सालदेखि सिन्धुलीगढी ढुङ्ग्रे बाँस भन्दा अलि अगाडि गरिबमाथि उच्च ठाउँको हो म सक्यो र विजय दिवस मनेव सुरुल हो पत्रकार संघ सिन्धुली गरिया छाइले 67 साल चौतै छैले 68 69 70 71 72 73 सालसम्म पत्रकार जोगै मात्रै विजय दिवस माने खेमेले बेला र जुन जति बेला स्थानीय सरकार तै स्थानीय सरकार खबर 2074 साल र पहिलो पाली कमलामाई नगरपालिका मेयर खड्गबहादुर खत्री मुलो च मेयरै पहल र राष्ट्र लेभल र तर विजय दिवस माली सिन्धुली गरी र चबेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी मुलो राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति प्रमुख अतिथि र तर 250 विजय उत्सव दिवस पहिलो पार्टी चल पहिलो पाले चर महादेव हो छदौ राम छाव विजय दिवस चर महादेव श्रे तले विजय दिवस आमा दिव यो नासरे पनि महादेव प्रेम भिरा यही पनि 2076 सालदेखि जसपुर स्मृति प्रतिष्ठान खडा लै र बाजे साली कृतर तयार लैमु चसाली गरे 76 सालदेखि पनि यो असोजे 15 गते विजय दिवस महादेव सुरु लैनमु छतेर जो विजय दिवस महादेव र यो सन्तानै मात्रै महादेव अनि तारे स्थानीय सरकार प्रदेश सरकार राष्ट्र सरकार र अन्तर्राष्ट्रिय सरकारै पनि विजय दिवसलाई मानिल परिन् तले विषान रे इस्ट इन्डिया कम्पनीलाई बचेर राष्ट्रिय राष्ट्रलाई नै जोगे यसरी अन्तर्राष्ट्रिय लेभलसम्म पनि विजय दिवसले सम्मान लल परिम धेर नै मान्यता माझी
0: एकदम चुई पाइङलाई बोलेन है तारी फेरि अर्को क्वेसन केलाई भ्यौ वंश तमुलाई योगदान यो तमु समुदाय लागि मात्रै नहोगी सम्पूर्ण फेरि एकरै वंश तमुलाई योगदान यो तमु समुदाय लागि मात्रै न महत्वपूर्ण हो कि समग्र तान नेपाल इतिहासै लागि महत्वपूर्ण मु केलाई खगामु चाहिँ बारेरै पनि केलबे ताथिनु छ
1: पृथ्वीनारायण साई पालोर्न विजय तब नेपाल एकीकरण तब र पृथ्वीनारायण साई भनाइकृत तोमो विषय यो कति फुलबारी हो भिर भिन सबै जात जात जाति भाषा संस्कृति एउटा फुलबारी हो भिर पृथ्वीनारायण साई भिम विषय रे यो सुर तमु जातिलाई मात्रै सीमित आलाएर सु वंशु गुरूङले सबै जाति सबै धर्म सबै स्थानीय लेभलदेखिबाट प्रदेश र अघि नै मैले भने भिलखाएँ राष्ट्र लेभलसम्मको सबै जातिहरूले पनि उहाँलाई सम्मान गर्नुपर्ने हुन्छ किनभने नेपाल हो तल्ली बिछानेर नेपाल बचेको बाजे हो नेपालमा जति पनि हाम्रो जातिहरू छन् त्यो सबैलाई यो मान्यता ललपरि भन्ने मेरो भनाइ छ
0: उत्तेजना उजाला दिनु अनि तारे फेरि अर्को ताँक्यो निलाले तिया पनाबे कोलोमेमै वंश तमुलबे जीवन निवेबाट योगदान स्यारे खैब खैब प्रेरणा किन खाम होला दि तिहाँबे पनाबे कोलो जगै खैले खैले प्रेरणा जो किन यम छु वंश गोर्बे जीवनी हुँ र पढिरहेको छु इन्टरभ्यू जोको थिए स्यारे निम्बे पछि जोकै खैले खाले उजुलो किन यम होला खैले खाले बुद्धि जोको खम होला खैले चामेलाई उत्तेजना जगको खमला प्रेरणा जगको खमला जस्तो हामी केलाई
1: हो बहिनी भोलि छाब प्रश्न तै छु मै विचार तो म विषय मै वंशी बाजे विषय र दुई तीन पाली किताब निकालिल खाइम
0: चाहिँ
1: किताब जोगो मै के तान्ते बाइपासलाई स्कुल र पाठ्यक्रम जोगोर पनि लाइब्रेरी जोगोर पाठ्यक्रममा पनि तुलाई सामेल लियो रे न्यु पसैमै या त्यहाँ जेनेरेसन कोलमे जोगो या चुथातम चुथातम था त नभ्याय त्यो पाठ्यक्रमहरू पनि सामेल लियो रे तमलो भन्ने नै विचार हो र प्रेरणा तोयौँ भ्यान रे 1824 साल चु वंशु बाजेनी पृथ्वीनारायण साई सल्लाह र चु सिन्धुली गरी अहिले छुइले इस्ट इन्डिया कम्पनी मात्रै खौ भ्या नेपाल आत्मलो भिसा नेपाललाई जन्म पिँदैन पृथ्वीनारायण साय र उसको चाहिँ एसिस्टेन्ट चाहिँ मुनि मुनि केल अब वंशु बाजे मुही सेरे चु छदौ खाले प्रेरणा देश बचे त्यहाँ चु नेपाल बङ्गलादेश तल हामलो इन्डिया हिस्सा दार्जिलिङ तल हामलो देहरादुन जस्तो तलै हामलो नेपाल भ्यो मिना आत्मलो नेपाल भ्यो नि थिए भएन चलडाई जितै मुना चलडाई जित आतौ भनेरे जो नेपाललाई आत्मन भिरे न्युक पसेमै जुगु छु थातै भनेरे छदौ खाले समय क्याबे राजनीतिक पनि छदौ समय लाई एलाज लम त्याबे युगरबे बच्चा होलाई छदैर जो पसेर गयो जो इतिहास खेर थौरे प्रेरणा यो मला भिउनै आशा लैमु अनि जो ओजल परिव इतिहासलाई अझै भएर अझै आर अब थाहा छ इतिहास होला नि भएर फेरि चुङ्गी अझै अर्को संस्करण किताब निकालेर च पनि अझै पाठ्यक्रम सामेल अब अनि हिजो प्रकाशित लै भनेर कोलमे जोग्यो अझै दिछेनले खेल खामु छ तर बेहद सुबाजे योगदानलाई नसो बढ्यौँ र योगदानलाई उदाहरण किरायो पसेर जोगे छलेन प्रेरणा यौँ त्यो सदौ नेपाल राष्ट्र बच्यौर लागि तले नेपाल चिन नेपाल नत्र मेटियम न भिव थौरे इतिहासलाई तुमी खेर प्रेरणायम जुबङै नाइ मुनानी
0: बेना फेरि कृषिताई चुनाइ नियमु चो सिकारी सरदार वंशतम स्मृति प्रतिष्ठान धोरतम समाजला जसु समाजला संस्थापक करथे नि भए संस्थाई तर्फ सारी त्यहाँसम्म तोतो चिजको लिमु तर फेरि पन ल्याइले तोतो लभ विचार गर्नु अनि राज्य पक्ष स्यारी तोतो तन एउटा दिशिरो तमुलु जस्तो केलाई यहाँ दिमु चुताइन चुर रेडियो ढोरबाई मार्फत थिदी
1: हस् नानी प्रतिभालाई फेरि म धन्यवाद दिमु वंशु स्मृति प्रतिष्ठान अध्यक्ष लदिवतेर सुरु र यो सन्थानै मात्रै बाजे योगदान र यो केलतुम बाजे खालि केलन चुङ्गी महिलपरिम बाजेको सम्मान ललतुम भन्ने स्थिति मुला चल्याइले फेरि आत सिन्धुलीगढी विजय उत्सव पनि यालतुम तर सामेल तल्तुम यो सन्थान जोगो भनेर भिर हि चरै पनि याब खब लमु अनि 76 सालदेखि जसपुर शालिग्री स्थापनालाई र चरङ्गी सधैँ असोजे 15 गते विजय दिवस मानिव के लैनमु
0: दाई किउन फेरि गई कृषि पिक्चरै उजुलै जो जसपुर वंश गुरु स्मृति प्रतिष्ठान खाई पालो खाई खाउ ओडा दछि ममै सुरु तै
1: सु वंश गुरु नै अभियान सुरु लौ त्यो दिन मैन संस्थापक अध्यक्ष हो सुरु लव 2074 सालबाट देखि हो सदेखि दिन नै अध्यक्ष म नै अध्यक्ष न चुके सबै तै न मुख्य सम्मान ओडा अध्यक्ष भीमैलङ्गलाई तोको याद खै च शालिग बनेबतिर ओडा अध्यक्ष नि मनराज गुरुङ मुलो वडा नम्बर 12 शुक्ल वडा नम्बर 12 अध्यक्ष मनराजै पनि लै मदत झोको लै छ र सल्लाह सुझाव झोको पि र मनराजै सल्लाह र चबेलर किसान गुरुङ शुक्ल गण्डकी नगरपालिकै मेहर मुलो त मेहर र अध्यक्ष मनराज मुबतेर शुक्ल गण्डकी नगरपालिकैबाट पनि यो शालिग बनेको थिएर मदत ललोङलाई तर बचत पिलो पहिला वर्ष र 10 लाख पैसा पिरङ्गी चर च्याउने अफिस जस्तो भवन जस्तो बनाइमु अनि अर्को वर्ष र फेरि किसन गुरुङ मेहर को पालो खाए श्रे अर्को कृष्णराज पण्डित पालो र फेरि 8 लाख पैसा बचत युलो तबेलहरू पनि फेरि त प्रतिष्ठानलाई स्तर उन्नति युमा झोको तिबा अनि अनि किचन झोको बनेवा अनि स्याट बनेवा के भने लैमु चुङ्गीला त्यहाँ समन्वय बेचेट भिवा नगर सम्बन्ध मात्रै खैमु यहाँ शुक्ल गण्डकी नगरपालिका को कार्यालय दुलेगौडादेखिबाट जसपुर लगभग हवाई क्याङ भिसा 8-10 किलोमिटर मो चुकिलो त्यो 8-10 किलोमिटरलाई पनि बाटो पक्की लबा र दुलेगौडादेखि जसपुरसम्म याब क्याङलाई पनि वंशु मार्ग भेवा र जसपुर र वंशु स्मृति प्रतिष्ठान मात्रै आतेर थौरे संग्रहालय तले भिसान रे वंशु गुरु नै योगदान लब हतियार इतिहास धनुष काँड अनि सोमा त वंशु गुरु नै सन्थान मुब सामान जोगो हतियार जोगो खोडा खुकुरी धनुष बाण पोषक हुई भिसाङ छ जोको पनि सजेर संग्रहालय कृप बने उद्देश्य मुन्युला सोच विचार म चाहिँ नि प्रदेश र केन्द्र सम्मान पनि चुलाई माग लैन म त्यहाँसम्म चाहिँलाई सम्भाव आतै म तर यो सोच छले म र चुनिल उद्देश्य म तर विषाणरे लैन म तार तोतम त्यहाँ युवा सरकार यहाँलाई मोला र चुङ्गी मागलाई पुरलम होला भिउनी विश्वास नि आशा लैनु
0: धन्यदाई अब क्युमी लबले प्रयास जोको क्युमी लबले योगदान जोको अझै सोचु भन्दा छेउ छेउ तै यादिकी देछाउ ल यादिकी दिँदै अन्तिम चिठी ताजको अब लले बङ्सु तमु स्मृति दिवसलाई अवसर रे तमु समुदाय निवे बालो धान सोर तमैलाई चाहिँ तो सन्देश दिदी घाइमो चुई सहयोग भइदेऊ ताजोको छ्याले चु स्टुडियो मार्फत थेल खाऊ
1: धन्यवाद नानी फेरि बङ्सु गुरुङ यो जसपुर मात्रै जन्मेवा आतेर यो शुक्ल गण्डकी बाह्रलाई समेटिएर अनि शुक्ल गण्डकी नगरपालिका अनि तनहुँ र प्रदेश र केन्द्र सम्मलाई थौरै गौरवको विषय म त्यो बङ्सु बाजे यो तनहुँ जन्मे उतैर त्यो बङ्सु बाजे यो तुर जन्मेर छदौ थौरे केलब तथौ वीर केलब तैसिरी निलाई तुनि वरिपरिबे तानलाई नै धेरै गौरव विषय तमु छतैर सु बाजे विषय रङ्गिय गौरवै विषय रङ्गिय सरकारसम्म ता पुरेब र बाजेलाई राष्ट्रिय विभूति घोषणा ललखाब र बाजे योगदानलाई सम्मान लैर चुरुङ्गे क्या बिजुली र अरू थौरे विकास जोको पनि पलखामी छ बाजे मार्फत क्याबाट भिसेरे यो तनहुँ जिल्लालाई प्रदेशलाई नयाँ उज्यालो लब र झिलिमिली लब र विकास चाहिँ क्या बाजे मार्फत योलखाम बाजेलाई सम्मान तै दिशा ढुङ्गै घाइमु छतै र स्थानीय सरकारदेखि कि र प्रदेश सरकार केन्द्र सरकार जम्मै न त्यहाँ बिङ्यो इन्टरभ्यू ल्याइले जसपुर र तनहुँ जिल्ला र गण्डकी प्रदेश र छदौ वीर योद्धा मुना चुमिसले के लैन मुना चुलैङ्गी ओझेल परिदिन चुलैङ्गी उकासिल परिम भिर सबै प्रदेशहरूले मिजोकै क्रथेप झोकै चुलै यादलाई दिरे न्यो दिरे छतै र अन्तर्वार्ता मार्फत सबै जम्मै लैन अनुरोधलम कि बङ्सु गुरुङ जन्मेवा ढोर जसपुरलाई आएर अबको अवलोकन लदिरे जम्मै परिस्थिति न्यो दिरे र राष्ट्रिय विभूति घोषण लौ र सबैले मदर सम्मैन मदर लदिरे विजय उत्सव दिवस तारे चो नोगी असोजे 15 गते यहाँ विजय उत्सव दिवस जसपुर मादिन म सरखै र जम्मै सहभागी तदु र बाजेलाई सम्मान लले भिर नै जम्मै आह्वान लम्तोको बोचु अन्तर्वार्ता मार्फत होइन र खबर हेरै पनि छैन अन्तर्वार्ता पिब मौका युएन रे क्यामेनी पनि अझै छेनले तालब मौका युलाई भिभमा आशा लमु भिदै फेरि कार्तिकै 24 गते फेरि सिन्धुलीगढीहरू पनि विजय उस्तो माध्यम तले कार्तिकै 24 माध्यम बिहान रे चमी पहिल्यैदेखि नै न दसैँ तिहारै तर महादेव समय तम भिर कार्तिकै 24 गते लैमु छ तर तिथि पनि कार्तिकै 24 गते सिन्धुलीगढी फेरि त्यो 259 विजय दिवस महादेव चरै पनि यो जम्मै याबा र क्यामेलाई पनि जम्मलाई नै खुब हेरेर आह्वान लमु बाजे सम्मान लमिनु भिर सबैले आग्रह
0: लम् अब त्यो जस्तो समस्या बिमिजुको तान समाज भिन्दै लालजङ तमुज्यू त्यहाँ बे विशेष कार्यक्रमले उपस्थित तमी र वीर सहित बङ्सु तमुल बे इतिहास वीरता योगदान नि पपडे बङ्सु तमुला स्मृति दिवसला महत्वपूर्ण बे बारे रे महत्वपूर्ण जानकारी जोको तिमी चैलागी लेले ग्यासजी मुदै श्रोतामै इतिहास खाली सुमसुम्बे कथा मात्र आतसी जो त्यहाँ पनि कुरो पुस्तामै लाए छेउला पहिचान साहस निबे बालो योगदान अल्बे मूल्य बुझ्दी र बुझ्दी भएर सहयोग लमु छतसी एउटा ऐतिहासिक मेमैलाई ऐतिहासिक मेमैले योगदानलाई अध्ययन अनुसन्धान लैर त्यहाँ पनि कुरोमैसम्म पुरेवा यो तान बे जिम्मेवारीको लौदी श्रोतामै कार्य विषय तुरु ओले दिबाङ प्रतिभा तमसेन रेडियो ढुरब्राइला तुरु आदिवासी संसार स्यारी खेमु फेरि खबर तुरुरी नयाँ नयाँ जानकारी किसी थबेनमु छ्याजलु ज्ञासजी जय तामु
2: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
4: ढोरबाराही हाइलाइट्स को साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
6: नमस्कार बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ समाचार अब विस्तारमा सुन्नुहोस् नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र शुरू हुँदैछ बन्द सत्र आज र भोलि चल्नेछ बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन पेश हुनेछ महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ त्यसअघि बन्द सत्रमा पेश गर्ने प्रतिवेदन उप छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुला मञ्चमै बस्दैछ यस्तै आज मतदाता नामावली प्रकाशन हुँदैछ बेलुका 5 बजे मतदाता नामावली प्रकाशन हुनेछ 5 देखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन विरूद्ध दावी विरोधको समय तोकिएको छ दावी विरोध उप जाँचबुझका लागि 6:30 देखि 7:30 बजेसम्मको समय तोकिएको छ मतदाताको अन्तिम नामावली प्रकाशन 8:30 बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ मंगलबार भोलि बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ मतदान पर्सि बिहानदेखि हुने कांग्रेसले जनाएको छ सभामुख डोलप्रसाद डीपी अर्याल अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तान्जानियातर्फ प्रस्थान गर्नुभएको छ अर्याल नेतृत्वको प्रतिनिधिमण्डल हिजो साँझ कतार एयरवेज मार्फत तान्जानिया प्रस्थान गरेको हो महासभा अक्टोबर 5 देखि 9 सम्म तान्जानियाको अरूसामा आयोजना हुँदैछ महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता रहनेछ कार्यक्रममा महासभा गभर्निङ काउन्सिल तथा विभिन्न स्थायी समितिका बैठक विषयगत छलफल र द्विपक्षीय भेटवार्ता हुनेछन् प्रतिनिधिमण्डलमा सभामुखकी धर्मपत्नी अम्बिका केसी प्रतिनिधि सभा सदस्य रविन महतो राष्ट्रिय तथा सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जना साके सहित संसदका उच्च अधिकारीहरू सहभागी छन् महासभा सम्पन्न भएपछि प्रतिनिधिमण्डल केन्याको नैरोबी जाने र त्यहाँ नेपाली समुदायसँग अन्तर्क्रिया तथा केन्याको संसदसँग अन्तर्वार्ता गर्ने कार्यक्रम रहेको सभामुख सचिवालयले जनाएको छ दशैंको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी शुरू भएको छ यसबारे आज यातायात व्यवस्था विभाग यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारवाला बीच छलफल हुँदैछ छलफलपछि अग्रिम टिकट बुकिङ खुला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज स्वेदीले उज्यालोलाई सुवेदीले जानकारी दिनुभएको छ। सड़कको अवस्था मूल्यांकन गरेर मात्रै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको छ। विशेष गरी पहाड़ी तथा दुर्गम क्षेत्रका सड़कको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाउने भएको हो। यातायात व्यवसायीका अनुसार पोखरा, चितवन र भैरवा जस्ता तुलनात्मक रूपमा सहज र सुरक्षित सड़क भएका गन्तव्यका लागि केही यातायात कम्पनी तथा अनलाइन प्लेटफर्मले टिकट बिक्री शुरू गरिसकेका छन्। तर सड़कको अवस्था जोखिमपूर्ण रहेका दुर्गम तथा पहाड़ी गन्तव्यका लागि भने औपचारिक निर्णयपछि मात्रै अग्रिम टिकट बुकिङ खुला गरिनेछ। दशैंमा ठूलो संख्यामा यात्रु काठमाण्डुबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, गाड़ीको व्यवस्थापन, सड़कको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागि हो। दशैंको लागि यात्रुको चाप बढ़न थालेपछि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउन थालिएको छ। हिजोसम्म 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिन यता उल्लेख्य रूपमा बढ़ेको छ। यस पदयात्रामा गर्मीको विभिन्न यस पदयात्रा मार्गको विभिन्न स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क सञ्चालनमा ल्याएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढ़ेका हुन्। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लो क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोड़िएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढ़ेको छ। विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिन यता उल्लेख्य रूपमा बढ़ेको छ। यस पदयात्रामा गर्मीको विभिन्न यस पदयात्रा मार्ग

प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो। अन्नपूर्णको बिरेठाटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सड़क अवरूद्ध भएको थियो। गाउँपालिकाले झण्डै डेढ़ महिना लगाएर सोझो पहिलो साता सड़क खुलाएको हो। मनसिंहजन्ने विपदबाट प्रभावित बनेको म्याग्दीमा भूगर्भ विद्युतको टोलीले 26 पहिरोको स्थलगत अध्ययन गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आबद्ध भूगर्भविदको टोलीले बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन्। समाजका अध्यक्ष भास्कर खतिवड़ाको नेतृत्वमा रहेको भूगर्भविदको टोलीले बेनीका 22 र रघुगंगाका 4 स्थानका पहिरोको अध्ययन गरेका हुन्। शनिबार र आइतबार सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा 6 भूगर्भविदले 3 समूह बनाएर अध्ययन गरेका थिए।

तनहुको रिसिङ गाउँपालिका एकमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको दमौली भरतपुर 220 केभी डबल सर्किट प्रसारण लाइन निर्माणले गति दिएको छ। प्रसारण लाइन निर्माणको हालसम्म करिब 82% काम सम्पन्न भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीले 35 किलोमिटर लामो प्रसारण लाइनमा निर्माण गर्नुपर्ने 94 टावर मध्ये 83 जग निर्माण सम्पन्न भइसकेको जनाउँदै 80 टावर खड़ा गरिसकेको बताएका छन्। चितवन र तनहु जिल्लाका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको उहाँले बताउनु भएको छ। हाल प्रसारण लाइन अन्तर्गत टावरको जग निर्माण, टावर खड़ा गर्ने, आवश्यक स्थानमा टावर संरक्षण गर्ने तथा तार तान्ने काम भइरहेको छ। चितवनको भरतपुर महानगरपालिका र तनहुको देवघाट गाउँपालिका क्षेत्रमा तार तान्ने काम जारी रहेको छ। हालसम्म करिब 2 किलोमिटर तार तानिसकिएको भण्डारीले बताउनु भएको छ। बागलुङको निशीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर 2 मजदूरको मृत्यु भएको छ भने 1 गम्भीर घाइते भएका छन्। आज बिहान करिब 7:20 बजे जीवा खोलाबाट बोहरा गाउँ जाने भित्री सड़क खण्डमा LU1K3446 नम्बरको जेसीबीले सड़क खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदूरहरू पुरिएका हुन्। मृत्यु हुनेमा सल्यानका 32 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापा मगर रहेका छन्। दुवैजना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन्। घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका 5 का 25 वर्षीय कृष्ण बहादुर खर्ती गम्भीर घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धारका लागि बुर्तीबाङ अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगईमा 63 मिलिमिटर पानी परेको छ। कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली 1-2 ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्। अमेरिकामा 1 महिनापछि हुने मध्यावधि चुनावको पूर्व सन्ध्यामा ट्रम्पले मेडिकेयरमा आबद्ध 2 करोड़ भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ट $90 सहयोग दिने घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणाले चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको विपक्षीहरूको आरोप रहेको छ। उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनीतिक लाभ लिन खोजिएको प्रयास भएको दावी गरेका रोइटर्सले जनाएको छ। ट्रम्पले यो रकम मेडिकेयर सुधार कोष मार्फत उपलब्ध

0: हुने बताउनु भएको छ। व्हाइट हाउसले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको विवरण अनुसार अधिकांश योग्य ज्येष्ठ नागरिकले अक्टोबरको शुरूआतमै $90 सोझै आफ्नो बैंक खातामा प्राप्त गर्नेछन्। इन्धनको मूल्य वृद्धि र न्यून जनसमर्थनको सामना गरिरहेका ट्रम्पले यसअघि पनि स्वास्थ्य बीमा शुल्क फिर्ता गर्ने तथा वयस्क नागरिकलाई $50,000 दिने जस्ता आर्थिक सहायता कार्यक्रम घोषणा गरिसक्नु भएको छ। अमेरिकामा आउँदो नोभेम्बरमा अमेरिकामा मध्यावधि चुनाव हुँदैछ। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमान, क्यानाडा र नेपालबीचको त्रिकोणात्मक श्रृंखला खेल्न नेपाली टोली गए राति त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाल क्रिकेट संघ क्यानले हिजो नेपाली टोलीलाई विदाय गरेको हो। क्यानका अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाड़ीलाई शुभकामना दिँदै विदाय गर्नुभएको हो। क्यानका सचिव पारस खड्काले श्रृंखला नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै उत्कृष्ट खेलेर जित निकाल्न शुभकामना दिनुभएको छ। कप्तान सन्दीप लामिछानेले टोलीको तयारी राम्रो रहेको र खेलाड़ीहरू लयमा रहेको बताउनु भएको थियो। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँगै एउटा अभ्यास खेल समेत खेल्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडाको सामना गर्नेछ। यो श्रृंखला अन्तर्गत नेपालले यही असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते ओमानसँग खेल्नेछ। अवस्थाले खबरहरूसँगै बिहान 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सम्पूर्ण युनिट सहित म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
4: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
3: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
4: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
3: त्यसको त चिन्तै नगर्नु न दिदी,
4: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दोलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: थापाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
4: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तरी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू,
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट।
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
8: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
8: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701556996।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9540241454674 र 9840243420।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
13: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
4: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
14: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: मान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468385522।
4: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्के बचोक पारिपट्टि छ नि।
5: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
4: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
5: ल, फोन नम्बर टिप्नुहोस् त 9715506555 र 9715606665।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
7: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0654141042, 9556231128, 9462614726।
8: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
9: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
10: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
11: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
12: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
13: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
14: हेलो बा,
15: कति बन्यो घर, अनि ढलान भयो त?
16: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
15: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
16: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
17: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
17: प्रोपाइटर राम भुजेल, सम्पर्क 9191506630 र 9746680।
14: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
18: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
19: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
14: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
18: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, ज्यापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403005।
20: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
21: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
22: इट्स टाइम फॉर कॉलिंग टाइम
21: ओनली ऑन रेडियो ढोर बाराही

0: हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले टोला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हि 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि व्यस्त भएको साथ सुनेर साथ दिन सक्नुहुन्छ। प्रोग्राम कलिङ टाइम लिएर फरकबार फरक श्रृङ्खलाको स्टाफमा झै आज पनि यहाँमाझ उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत आउनु मल्ल रहन्छ। अबको 12 बजेको समय आज सोमबारको एपिसोडमा छौँ। आज भनेको धेरैभन्दा धेरै हाम्रो श्रोता साथीहरूलाई चाहिँ गीत सङ्गीतलाई नै कार्यक्रममा स्थान दिँदै यहाँलाई भरपूर मनोरञ्जन गराउने कोसिसमा चाहिँ रहनेछु भन्ने समय अधिभर सुनेर साथ दिन सक्नुहुन्छ र दिनुहुनेछ भन्ने आशा अपेक्षा पनि रहेको छ। अनि आज भने श्रोता साथीले चाहिँ आफूलाई मन परेको गीत सङ्गीत रोजेमा पनि पार्न सक्नुहुन्छ र अहिलेको लागि भने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको सुरुवात गरिहाल्छु। पछिल्लो समय जताततै चर्चामा पनि रहेको ऐना हेरेर कपाल कोरेर मेरो मायालाई देख्छु झलल सुरज तमु अनि शान्ति श्री परियारको आवाजमा सजेको यो गीत स्वीकार्नु होला।
1: थाहा पाएपछि नम्बरीलाई के चाहियो?

0: हजुरमेरो मायालाई देख्छु झलल यो मीठा गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र अब पालो तपाईँको हो 0625402020 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला गरिसकेको छु भने साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। अनि अब हिन्दूहरूको चाहिँ अब नेपालीहरूको चाहिँ महान चाडपर्व पनि नजिकिँदैछ नि त, अनि यहाँहरूले चाहिँ शुभकामनाहरू पनि आदान प्रदान चाहिँ गर्न सक्नुहुन्छ र साथी हुनुहुन्छ। हेलो नमस्ते हजुर, हेलो नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो धर्मा दिजुलाई।
1: धन्यवाद।
0: अनि के छ नयाँ नौलो हलखबर हाम्रो साथीहरूलाई सुनाइदिनुहोस् न त।
1: नयाँ भन्नाले आज बिहान बाहा पानी आयो, अहिले त कतै घाम लागेको छ कि जस पनि भएको छ।
0: हजुर पानी पनि परेको थियो। हजुर
1: त्यस्तै छ, हामी चाहिँ सन्त सजिलै छ एकदम।
0: एकदमै खुसीको कुरा पनि सुनाउनु भयो। अलिकति नौलो भनेको चाहिँ अलिकति विचार गर्दा चाहिँ यो दुलेगौडा अनि अलिकति पारिपट्टि तपाईँकोतिर चाहिँ अलि धेरै पानी पर्ने रहेछ कि अन्य लेखी है, हामीले चाहिँ पानी परेको महसुस पनि गरेनौ, थाहा पनि पाएनौ है, अब पानी परेको रहेछ भनेर पनि जानकारी दिनु भयो। अनि खाना खानु भयो त?
1: खाना
0: खा छैन, एकदमै मेच्छ गरेर खाना खानु होला, हामीलाई पनि सुन्दै गर्नु होला। अनि आज रेडियो प्रोग्राम सुनिरहँदा साथीहरूलाई कुन चाहिँ गीत सुनाउनु मन लागेको छ, कुन चाहिँ गीत सुन्नु मन लागेको छ यहाँलाई?
1: आज कुन चाहिँ गीत सुन्ने भन्नाले
0: कुन चाहिँ होला? ल आज पालो तपाईँको हो, कुन चाहिँ हो भन्नुहोस्, हामी मजाले राख्छौँ आज।
1: कुन चाहिँ गीत भन्नाले रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहारमा,
0: रेलको बाटो पुग्दैछ रे, यो मिठो गीत हामी यहाँहरूमा कार्यक्रममा स्थान दिन्छौँ। सम्झना सन्देश राख्नुहोस् अनि छुटिनु पर्छ है।
1: हजुरको लागि
0: थ्याङ्क यू सो मच,
1: अमृत दाईको लागि, होमनाथ दाईको लागि, नरेन्द्र दाईको लागि, टेकु छेत्री दाईको लागि, अनि तारावान दाईको लागि, टोप दाईको लागि, चन्द्र भाइको लागि, अनि के भन्छ खगी सर।

0: हजुर, हुम्ला कहिले मोटर आउला बसेको छु हेर्ने रहनेमा। यो मार्मिक सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु। हाम्रो दलमा दिजुले रोजाइमा पार्नु भएको थियो, यस्तै आफूलाई मन परेको गीत संगीत रोजाइमा पार्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। र हाम्रो अफिसको नम्बर रहेको छ, स्टुडियोको नम्बर 0962414200 भएर सहभागिता जनाउन सक्नुहुन्छ। आज यसरी नै गीत संगीतको साथमा हामी रहन्छौँ अबको 12 बजेको समयसम्म। र प्रोग्राम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव सँगसँगै कार्यक्रम अन्तिमसम्म पनि सुनेर साथ दिनुहुनेछ भन्दै साथी हुनुहुन्छ है लाइनमा। हेलो, नमस्ते हजुर। हेलो
1: हेलो, नमस्ते
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजर अस्तिलाई। अनि के गर्दै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ? अनि भुइमातिरको मौसम चाहिँ के कस्तो छ सुनाइदिनुहोस् न त, अहिले बिहानी पखको अनि यो मौसम सँगसँगै आजको दिन के कसरी बिताउने, के छ तयारी हाम्रो लजरस्तीको? घरै बस्ने है। अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ। अनि आज कुन चाहिँ गीत राखिदिने होला, कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ? सपनीमै हो कि विपनीमै हो कि, यो गीत चाहिँ हजुर हजुर, सपनीमै हो कि विपनीमै हो कि, किन होला यस्तो पुरानो गीत सुन्नु मन लागेको आज? हामी अब सुनाइहाल्छौँ, कसलाई सुनाउन चाहनुहुन्छ मजाले साथीभाइलाई सम्झना सन्देश? लजरस थापा हजुर, सपनीमा हो कि विपनीमा हो कि है, यहाँको दिन भने शुभ सफल नै रहोस्। देविका प्रधानका आवाजमा सोधेको गीत सँगसँगै हामी भने विश्राममा जानुपर्ने बेला भइसकेको छ। पहिलो व्यवसाय विश्राम अनि 11 बजेको टाइम चेक लगतै हाम्रो पूर्ण भेट हुन्छ नै, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460970246।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिन पनि गरिन्छ।
2: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335। विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, धुलेगौडा, तनहु।
4: ए
5: प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गर्गना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460778528 र 98028-16142।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पोन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
7: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
11: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
11: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा,
7: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
15: स्टुडियो अहिले बिहानको 11 बज्यो।
16: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
17: हजुर, कार्यक्रमको यो पहिलो व्यवसाय विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज भने श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छु भन्ने आउन सक्नुहुन्छ। 0 65 14 14 00 बाटो भएर अहिले भनेको साथी हुनुहुन्छ लाइनमा, स्वागत गरौं। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते हजुर। साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो है, कुराकानी पनि नभइकन उहाँ र मेरो कुराकानी त बिजनेस छुटिसकेको यसरी हुनुहुन्छ भने फेरि पनि आउन सक्नुहुन्छ सुना पैसठी चार चौध शून्य शून्यको बाटो भएर कहिले काहीँ चाहिँ अब प्राविधिक समय हुन सक्छ है साथीहरू सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ है टेलिफोन लाइन खुल्ला रहेको छ र अहिलेको लागि भने एउटा गीत सुनिहालौँ। आज चाहिँ विश्व शिक्षक दिवस पनि रहेछ है, सम्पूर्ण शिक्षकहरूलाई चाहिँ एकदमै हार्दिक नमन सँगसँगै मास्टर साहेब सिकाइदेऊ पिराती। हामीले चाहिँ अब पठन पाठनको कुरा शिक्षकहरूलाई सम्झाउँथ्यौँ भने अब यो रमाइलो प्रोग्राममा चाहिँ हामी रमाइलो गीतबाट नै सुरु गरौँ। पिराती सिकाउने कुरा छ यता चाहिँ सम्बोधित बासकोटानी देवीका वन्दनाका आवाजमा सोधेको यो रमाइलो गीत राख्दैछु स्वीकार।

0: हजुर घुमाइदेऊ ला काठमाडौँ सहर मास्टर साहेब सिकाइदेऊी र त्यो सुमधुर गीत रहेको थियो तपाईँ माझ खाइफमा स्थान दिइसकेको छु भने अब पालो तपाईँको हो 0965-4420 बाटो भएर आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला रहेको छ अहिले भने साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर।
1: नमस्ते,
0: धेरै धेरै स्वागत छ है हाम्रो बलरामजीलाई। अनि कास्कीकोटतिरको हालखबर चाहिँ के छ?
1: कास्कीकोटमा आज मौसम बदली जस्तो छ, घाम लागेको छैन।
0: हजुर हजुर, अनि अब धेरै दिनपछि कुराकानी पनि भयो है, के कतातिर व्यस्त हुनुहुन्थ्यो?
1: कहीँ नै छैन व्यस्त। अनु
0: हजुर,
1: रेडियो स्टेसन जुत छ तिम्रोसित?
0: हजुर हजुर,
1: हो त्यसैले पनि अहिले पनि क्लियर आएको छैन।
0: ए हजुर हजुर, ल ठिकै छ,
1: अलिकति म
0: ल ठिकै छ। अब धेरै दिनपछि भए पनि हामीसँग आज कुराकानी भयो, एकदमै खुसी लाग्यो है हाम्रो बलरामजीसँग। अनि खाना खानु भयो कि नाइ त आज?
1: खाना खाइसक्यो नानी।
0: खाना खाइसक्नु भयो है, अनि रेडियो प्रोग्राम सकेसम्म अब सुन्ने प्रयास चाहिँ गर्नु होला, यसरी नै हामीसँग समय समय मिल्दा चाहिँ जोडिराख्नु होला। अनि अब विशेष अब दसैँ तिहार पनि अब नजिकैदैछ, साथीहरूले अग्रिम शुभकामनाहरू पनि राखिराख्नु भएको छ, हाम्रो बलरामजीलाई पनि धेरै धेरै अग्रिम शुभकामना छ है।
1: अनुलाई पनि मेरो अग्रिम
0: शुभकामना, थ्याङ्क यू सो मच फेरि पनि। अनि आज चाहिँ अब मनपर्ने गीत सङ्गीत कार्यक्रममा स्थान दिइराख्दा हाम्रो बलरामजीलाई चाहिँ कुन चाहिँ गीत सुन्नु मन लागेको छ त नि?
1: मलाई यो एउटा मैले रेडियोबाट सुनेको गीत हो नानी।
0: हजुर हजुर,
1: सोधिहाल्यो घरको मेरो घरैको।
0: साथीहरूले अग्रिम शुभकामनाहरू पनि राखिराख्नु भएको छ, हाम्रो बलरामजीलाई पनि धेरै धेरै अग्रिम शुभकामना छ है।
1: अनुलाई पनि मेरो अग्रिम शुभकामना,
0: थ्याङ्क यू सो मच।

0: प्रोग्राम कलिङ टाइममा अलिकति आधुनिक आधुनिक रोज्नु पर्छ कि लोकगीत चाहिँ प्रोग्राम कलिङ टाइममा यो 10:30 बाट 12 बजेको समयसम्म चाहिँ राख्नु पाइँदैन. लोकगीत लोक भाका सुन्नको लागि चाहिँ बिहान 8 बजेको लोक भाका छुट्टै कार्यक्रम छ, अनि फेरि बेलुकीको लोक सेसेली छुट्टै छ है. 3 बजेपछि र 8 बजेको प्रोग्राममा चाहिँ पाउनुहुन्छ. प्रोग्राम कलिङ टाइममा चाहिँ लोक भाका सुन्न पाइँदैन कि. रेले सलल पनि मिलेन नि त. अलि आधुनिक हुनु पर्यो कि, अलि आधुनिक
1: गीत हो.
0: हजुर हजुर.
1: ए अनुरोध, आज मेरो गोजीमा दाम छैन.
0: गोजीमा दाम छैन, दाम नभए केही पनि काम छैन अरे नि त.
1: साथी
0: होला कि नहोला,
1: मेरो दाम छैन गोजीमा.
0: दाम छैन चाहिँ साँच्चीकै हो. ल ठिकै छ, यो रमाइलो गीत हामी श्रोता साथीहरूलाई केही छिनमा कार्यक्रम स्थान दिँदै हाम्रो बलरामजीको लागि हामी सुनाउँछौ. कसलाई सुनाउन चाहनुहुन्छ, सम्झना सन्देश राख्नुहोस् अनि छुट्टिन्छौ है.
1: पहिले नानी अनुलाई,
0: थ्याङ्क यू सो मच.
1: अनि अनुको ड्यारमन,
0: फेरि पनि धन्यवाद.
1: अनि श्रिया नानी, दृष्टि नानी, अनि त्यहाँदेखि सम्पूर्ण युनिट र यी अघि पछि आउने चाहिने सबै दलमाया नानी, अमृत नानी, के के छन् है.
0: हजुर हजुर. नमस्कार, शुभ दिन. उहाँ हुनुहुन्थ्यो बलराम तिमल सेना. आज सबै सबैलाई भनेर छुटेर गइसक्नु भएको छ. गोजीमा दाम छैन, साँच्चीको है यो कुरा चाहिँ भन्दै हुनुहुन्थ्यो. यो रमाइलो गीतमा आवाज रहेको छ राजन राज शिवाकोटी, मिलिना राई अनि ग्रीष्म शिवाकोटीको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त.

0: हजुर गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन यो रमाइलो गीत रोचेमा पार्नु भएको थियो हाम्रो बलरामजी हुनुहुन्थ्यो है। अनि उहाँले जसरी नै आफूलाई मन परेको गीत सङ्गीत रोचेमा पार्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ 0625414200 बाटो भएर। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। अहिले पनि फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा, स्वागत गरौँ। हेलो नमस्ते हजुर। नमस्ते नमस्कार झोले हजुर, कार्यक्रममा धेरै
1: धेरै
0: के छ नयाँ नौला हालखबर हाम्रो खगी माइजीको? एकदमै सधैँ यस्तै भयो, जाति छु कुशल छु भनेर अब मिठास मिठास अझै अरू बढी भन्नु पर्दा चाहिँ हाम्रो ठाउँतिर चाहिँ अब मेला लागिरहेको छ है, अब सिग्नल हजुर हजुर त्यही त किन होला आवाज आज सानो सानो सुन्नेको साथीहरूले। अहिले कस्तो सुन्नु भएको छ? अहिले चाहिँ बल्ल सुन्ने हो कुरा कानी के हुँदै थियो भन्दा हाम्रोतिर चाहिँ मेला महोत्सव लागिरहेको छ, अझै रमाइलो गर्नुपर्नेछ, केही किनमेल गर्नुपर्नेछ होइन, यो समय बिताउनु पर्नेछ भने यतातिर आउनुहोस् है भनेर निमन्त्रणा दिँदै थिएँ कि म। हजुर हजुर ल अहिले धेरै नयाँ नौला हालखबर भनेको त्यही नै छ, बिस्तारै बिस्तारै अब दसैँको चलफल चाहिँ अब बढे जस्तो जस्तो चाहिँ भएको छ, अरू चाहिँ अब एक नाशको छ ठिक ठाकको छ भन्नुपर्छ है। महोत्सव चलेको चाहिँ ठ्याक्कै यो बनकेवा चोकबाट झरेपछि ट्याक्क अलिकति भित्री गल्ली हिँड्नु पर्यो, अनि त्यहाँबाट तल यस्तो झरेपछि चाहिँ पछाडि कसरी खेल मैदानमा चाहिँ देखिन्छ कि। तपाईँ चाहिँ दुले गौडा बजार पहिला आउनु पर्यो, ट्याक्कै बनकेवा चोकमा झरेर चाहिँ भित्र हेल्पोस्ट चोकतिर चाहिँ ठ्याक्क अलिकति एक दुई पाइला चाहिँ ठ्याक्कै त्यही बाटो एउटा ओह्रालो झर्ने बाटो छ, अनि त्यहाँबाट चाहिँ टक्क अब मेला महोत्सवको। हजुर हजुर अब कन्फ्युजन छ भने पनि ठ्याक्कै बनकेवा चोकबाट झरेर भित्री बजार छिरेपछि यहाँले मजाले देख्न सक्नुहुन्छ। ए ल ठिकै छ, अब ठ्याक्कै चिन्नको लागि एकचोटि फेरि आउनु पर्यो कि अलमल नहुनको लागि है। ल यो कुराकानी सँगसँगै अब भने पालो तपाईँको हो, आज कुन चाहिँ गीत राखिदिने होला, कुन चाहिँ गीत सुन्नु मन लागेको छ? ओहो यस्तो मिठा शब्दले भरिएको गीत कसलाई सुनाउन चाहनुहुन्छ? थ्याङ्क यू सो मच।
1: अनि हाम्रो रेडियो धोरबाट एफएम होल तिम्रो लागि पनि धेरै धेरै सम्झना नै मिठो माया। अनि हाम्रो साथीहरू आउनुहुन्छ, हाम्रो नरेन्द्र निर्मल दाई, हुमना शर्मा दाई, अमित लगन दाई, हाम्रो अघि भर्खर आउनुभएको हाम्रो बलराम दाईलाई पनि धेरै धेरै सम्झना मिठो गरेको छु। अनि हाम्रो यता हुनुहुन्छ चेतना मगन दिदी, अनि हाम्रो पोपदेशी दाई, अनि हाम्रो टेगो छेत्री दाई, अनि ऋषिराम दाई, अनि हाम्रो यता तारा दाई, मोहम्मद दाई, रोसिक लङ्कार, दलमाई थापा, अनि हाम्रो यता हुनुहुन्छ रगर भाइ, एकरात रामदली मगर भाइ, अनि यता हुनुहुन्छ हाम्रो के भन्छ अरे यता घरबाट आउने भाइको लागि सबैको लागि जति पनि मलाई खगीमा छ भने चिन्नुहुन्छ उहाँ सबैको लागि, जति पनि नाम छिरेको साथी धेरै हुनुहुन्छ सबै सबैको लागि भन्दै बिराउँछु। नमस्ते बाई बाई शुभ दिन।
0: नमस्ते बाई बाई शुभ दिन। उहाँ हुनुहुन्थ्यो खगी माया थापाजी, घाममा र रातको भेट कहिले भएको छ र प्रिय राजेश पायल राईको आवाजमा सजिएको यो सुमधुर गीतमा लिरिक्स रहेको छ राजकुमार बगरको, अनि बिबी अनुरागीको म्युजिकमा सजिएको यो गीत सँगसँगै हामी भन्ने जानुपर्ने बेला भएको छ विश्राममा। विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नै, हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556606
4: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
5: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
5: त्यसो भए कहाँ जाने त कान्छा
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
5: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
0: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98560114445 र 98560204445
6: सूचना स्तनहो सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल
2: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
6: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल
7: साथै 24 घण्टा डाक्टर रुकेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
8: तनहु सेवा अस्पताल दुलेगौडा फोन 065400377 मोबाइल 98560443
9: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत भनेको
10: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
9: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
11: यहाँ विभिन्न डिजाइन का गरगहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायन का गरगहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142।
13: मम्मी भोक लाग्यो खाजा खाम न।
14: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
13: हस मम्मी।
15: मैले सुने छोरी ल जाम हिँडा।
14: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
16: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
17: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
16: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
18: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
16: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
19: कौ र पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
18: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98416-96769 र 98416-15644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
3: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी 4, दुलेगौडा, कस्तेरी खेल मैदान।
3: महोत्सवका मुख्य आकर्षणहरू,
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
3: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
3: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
3: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट,
3: आयोजक शुक्ला गण्डकी युवा क्लब, दुलेगौडा, तनहुँ।
6: This is Radio Dhor Barahi 103.8 MHz.
7: हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगाउँदै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छु र यसरी नै हामी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौ भने बिहानको 10:30 बजेको समयसम्म यहाँले प्रोग्राम कलिङ टाइम सुन्न सक्नुहुन्छ र प्रोग्रामका स्पोन्सर गरिदिएको छ ओमे महाभूषण संसादी पसल दुलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मिन बहादुर सुन्ना र आज भने धेरैभन्दा धेरै गीत संगीतलाई नै कार्यक्रममा चाहिँ स्थान दिन्छौ र अहिलेको लागि चाहिँ ए माया नजिकै छ र दशैं सङ पनि रहेको छ र यो गीत सँगसँगै श्रोता साथीहरू सुन्दै हुनुहुन्छ भने 0465-4142-0000 बाटो भएर पनि आउन सक्नुहुन्छ। अहिलेको लागि भने यो मिठो गीत स्वीकार्नुहोला है त।

हजुर, यो मिठो दसैँ गीत पनि रहेको थियो तपाईँमा। आज कार्यक्रममा स्थान दिइसकेको छु। एमाया नजिकै सर बोलको गीतमा चाहिँ आवाज रहेको थियो रामचन्द्र काफले अनि शान्ति श्री परियारको। र अहिलेको लागि भने यहाँहरूमा चाहिँ ढिला नगरी सन्चले आँखा मेरो पुरानो गीत पनि रहेको छ। यो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ भने विश्राम लगत यहाँहरूमा हामी पुनः उपस्थित हुन्छौँ नै। यहाँहरू भने सुन्दै गर्नुहोला।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना चोक बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नो भवन में खुले
2: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865878634 र 9701105090। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहीबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सूर्येन्द्र सापकोटा र शनिबार 24 गते
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
3: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
2: वरिष्ठ नाक कान घाटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश प्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
9: हेर्न कान्छे, यति त पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151166।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
10: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
11: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौंडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौंडा, तनहुँ।
12: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
13: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम कजिङ टाइममा रहेर आज हामी सोमबारको एपिसोडमा श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिँदै गर्दा अब चाहिँ हामी समयको अन्ततर्फ पनि आइसकेका छौं। आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो काउडाँडादेखि हुनुहुन्थ्यो धर्माइदीजू, त्यस्तै गरी हामीलाई पुचुकदेखि सम्झाउनु भएको थियो है धर्माइदीजूले, अनि त्यस्तै गरी भीमादेखि हुनुहुन्थ्यो लजुर थापाजी, कास्की कोटदेखि हुनुहुन्थ्यो बलरामजी, अनि त्यस्तै गरी पिरुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी। सम्पूर्ण सहभागी साथी सँगसँगै टिजोरसम्म सुनेर साथी हुनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै भोलि मंगलबार भने यहाँहरूमा चाहिँ अब कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा यहाँले आफ्नो विचार चाहिँ राख्न सक्नुहुनेछ। फोन डायल गर्दै गर्नुहोला, रेडियो प्रोग्राम सुन्दै गर्नुहोला भन्दै लाउरे दाईले खुकुरी भिरेको समुद्र गीत रहेको छ, छुट्टी छोटो छ बोलको यो पुरानो गीत सँगसँगै सिन्धु मल्ल अनि सम्बोधित बास्कोटाको आवाजमा सुझेको यो गीतबाट आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
3: सूचना सूचना सूचना, श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
4: आज पनि भाट डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
5: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
4: नरिसौ न त, लु बरू हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्ष भएर बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: This is Radio Dhorbarahi 103.8 MHz.
8: Station 1. Studio Daichin.
9: Aile, madhyanako 12 bajyo.
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। कांग्रेस महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुनु अघि केन्द्रीय समिति बैठक जारी। सभापति थापाको राजनैतिक प्रतिवेदन पेश, अरू प्रतिवेदन पनि पारित गरिन्दै।
0: बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदूरको मृत्यु। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो।
1: सरसरीको इनरहुवाबाट 25 क्विन्टल भन्दा बढ़ी गाँजा बरामद, दुईजना पक्राउ, अनुसन्धान जारी।
0: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने।
1: र युईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 गोलले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले 15 महाधिवेशनमा पेश गर्ने राजनैतिक प्रतिवेदन केन्द्रीय कार्य समिति बैठकमा पेश गर्नुभएको छ। बन्द सत्र शुरू हुनु अघि अहिले खुल्ला मंचमै केन्द्रीय कार्य समिति बैठक बसिरहेको छ। थापाले पेश गरेको प्रतिवेदनमा आगामी 4 वर्षका लागि कंग्रेसको राजनैतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचन पूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणासम्म समेटिएको छ। यस्तै कंग्रेसले पछिल्ला 2 दशकमा आफ्नो मूल उद्देश्यबाट पद र सत्तालाई मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। गठबन्धन व्यवस्थापन, भागवण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको उल्लेख छ। युवा पुस्तासँग पार्टीको दूरी बढ़ेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको आत्मसमीक्षा गर्दै दोस्रो विशेष महाधिवेशन मार्फत जनतासँग क्षमा याचना गरी पार्टी सुधारको संकल्प गरिएको प्रतिवेदनमा उल्लेख छ। महाधिवेशनमा थापाको राजनैतिक सहमति, राजनैतिक सहित महामन्त्रीको सांगठनिक तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश हुनेछ। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजै शुरू हुँदैछ। कंग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज साँझ 5 बजेदेखि निर्वाचनको कार्यक्रम शुरू हुनेछ। 5 बजे मतदाता नामावली प्रकाशन, 5 देखि 6.30 बजेसम्म मतदाता नामावली उपर दावी विरोध, बेलुका 8.30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी मनोनयन भने भोलि हुनेछ। भोलि 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, 4.30 बजे अन्तिम नामावली प्रकाशन, त्यसपछि दरखास्त तमा दावी विरोधमा 1 घण्टा समय दिएर बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी फिर्ता लिने अन्तिम नामावली प्रकाशन र उम्मेद्वारलाई प्रचार प्रसार गर्न पर्सि 21 गते समय दिइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो।
1: बागलुङमा सड़क स्तर उन्नतिको क्रममा माटोको ढिस्कोले पुरिएर 2 मजदूरको मृत्यु भएको छ। निसुखोला गाउँपालिका 3 बोहरा गाउँमा आज बिहान करिब 7:30 बजे जेसीबीले सड़क खन्ने क्रममा माटोको ढिस्को खस्ता पुरिएर 2 जनाको मृत्यु भएको हो भने 1 जना घाइते भएका छन्। LU1K3446 नम्बरको जेसीबीले सड़क खन्ने क्रममा भएको घटनामा सल्यानका 32 वर्षीय लालबहादुर बुढाथकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापा मगरको मृत्यु भएको हो। घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका 5 का 25 वर्षीय कृष्ण बहादुर घटी गम्भीर घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी पूर्तिबाङ अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
0: चितवनको इच्छाकामना गाउँपालिका साथ सिमलढापमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 11 निवासी 29 वर्षीय देवेन्द्र थापाको मृत्यु भएको हो। सिमलढापबाट भरतपुरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल हिजो साँझ अनियन्त्रित भई सड़क छेउको रूखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका 8 निवासी सागर थापा घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो।
1: सेन्सरीको इनरुवाबाट 25 क्विन्टल बढ़ी गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। इनरुवा नगरपालिका 3 सखुवा गाछी चोकमा गैराती पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नासात ख 1825 नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा 2566 किलो गाँजासहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो। 83 बोरामा प्याक गरिएको उक्त परिमाणको गाँजा बन्दाकोपी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा शहीदभूमि गाउँपालिका 2 33 वर्षीय धनकुटाको शहीदभूमि गाउँपालिका 2 33 वर्षीय चालक राजु राई र 18 वर्षीय सहचालक सन्दीप राईलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
0: विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिन यता उल्लेख्य रूपमा बढ़ेको छ। यस पदयात्राको विभिन्न स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढ़ेका हुन्। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मझनास्लु क्षेत्रमा पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोड़िएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढ़ेको पर्यटन व्यवसायीको भनाई छ। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक 300 हारिमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। यसअघि वर्षा र बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सड़क तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो। अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सड़क अवरूद्ध भएको थियो। गाउँपालिकाले झण्डै 1.5 महिना लगाएर असोज पहिलो साता सड़क खुलाएको हो। मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सड़क तथा पदयात्रा मार्ग पहिरोका कारण अवरूद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेको सचिव गुरूङले बताउनुभयो।
1: भक्तपुरको सूर्यविनायक नगरपालिका 8 जगाती स्थित कपाली चोकमा संचालित प्लास्टिक दाना बनाउने कारखानामा आज बिहान आगलागी भएको छ। नवराज भट्टले संचालन गरेको बीके सप्लायर्समा आज बिहान आगलागी भएको हो। आगलागी जुद्ध बारून यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब 2 घण्टामा नियन्त्रणमा लिएको छ। जुद्ध बारून यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धवडेलले आगलागीबाट ठूलो क्षति भएको बताउनुभयो। उहाँका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचा मसीको घरमा पनि क्षति पुगेको छ। आगलागीबाट करिब 40 लाख भन्दा बढ़ी क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन। प्रहरीले घटनास्थलमा अहिले विवरण संकलन गर्ने कार्य गरिरहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचा मसीको घरमा पनि क्षति पुगेको छ। आगलागीबाट करिब 40 लाख भन्दा बढ़ी क्षति भएको

0: जीवन को आधार। हिमालयज अन टप लाङटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अन्तर्राष्ट्रिय स्तर को अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमाडौं फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। पर्यटन क्षेत्रका साझा समस्या समाधानको लागि नेपाल पर्यटन महासंघ गठन गरिने भएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको हिजो साँझ बसेको बैठकले पर्यटन क्षेत्रको साझा समस्या समाधानको लागि महासंघ बनाएर अगाडि बढ़ने निर्णय गरेको हो। बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान, होटल एसोसिएशन नेपाल हान, नेपाल एसोसिएशन अफ टूर एण्ड ट्रावल एजेन्ट्स नाटा, नेपाल पर्वतारोहण संघ पाटा नेपाल, नारा लगायत संस्थाका अध्यक्ष र प्रतिनिधिको उपस्थिति रहेको थियो। नयाँ गठन गर्न लागि महासंघले पर्यटनका साझा मुद्दामा एकीकृत आवाज, समन्वय र सहकार्यको प्रभावकारी माध्यमका रूपमा काम गर्ने अवधारणा अघि सारिएको छ। बैठकले एकीकृत समूह, एकीकृत अवधारणा र एकीकृत आवाजका साथ पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत संवाद र संयुक्त पहल गर्नुपर्नेमा जोड़ दिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। ब्राजिलको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी उम्मेद्वार फ्लाभियो बोल्सोनारो, वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता लुइस इनासियो लुला दा सिल्भालाई पछि पार्नु भएको छ। यद्यपि बोल्सोनारोले 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति निर्वाचनको फैसला अब दोस्रो चरणमा हुने भएको छ। ब्राजिलको निर्वाचनको नियम अनुसार पहिलो चरणमा कुनै पनि उम्मेद्वारले वैध मतको 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेमा शीर्ष दुई उम्मेद्वार बीच दोस्रो चरणको निर्वाचन गरिन्छ। मतगणना नतिजा अनुसार फ्लाभियो बोल्सोनारोले करिब 47.2% मत प्राप्त गर्नुभएको छ भने लुलाले करिब 44.9% मत पाउनु भएको छ। फ्लाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुनुहुन्छ। जाइर बोल्सोनारोलाई पछिल्लो राष्ट्रपति निर्वाचनमा पराजित भएपछि भएको सत्ता कब्जाको प्रयाससँग सम्बन्धित मुद्दामा 27 वर्षको जेल सजाय सुनाइएको छ। पहिलो चरणको निर्वाचन अघि दुवै बीचको प्रतिस्पर्धा निकै कड़ा हुने अनुमान गरिएको थियो। निर्वाचन अघि सार्वजनिक भएका केही सर्वेक्षणमा लुला अगाडि देखिनु भएको थियो, तर मतदानपछि फ्लाभियो बोल्सोनारो पहिलो स्थानमा रहनु पहिलो चरणमा अन्य धेरै उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दुवै उम्मेद्वारसँग दोस्रो चरणको निर्वाचन अघि करिब 3 साताको समय छ। अक्टोबर 25 हुने मतदानमा ब्राजिलका मतदाताले देशको राष्ट्रपति, आगामी राष्ट्रपति चुन्नेछन्।
2: र अब खेल समाचार। यूएफए नेशन्स लीगमा पोर्चुगलले नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। पोर्चुगलको जीतमा गोन्कालो रामोसले निर्णायक गोल गरे। स्टाडियो डो ड्राग्राओमा भएको खेलमा नर्वेले 36औं मिनटमा क्रिस्टोफर आयरको गोल मार्फत अग्रता लिएको थियो, तर त्यसको 2 मिनटमै जोआओ कान्सिलोले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए। तेस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे। नर्वेका स्टार अर्लिङ ह्यालाण्डले पनि मौका पाए, तर उनको प्रहार गोलमा परिणत हुन सकेन। खेलको 79औं मिनटमा जोआओ फेलिक्सको पासमा रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 को अग्रता दिलाए। अन्त्यतिर फ्रान्सिस्को कोन्सेइका ओले लगातार 2 पहेँलो कार्ड पाएपछि पोर्चुगल 10 खेलाड़ीमा सीमित भयो, तर टोलीले नर्वेको दबाव झेल्दै जीत सुनिश्चित गर्यो। यो जीतसँगै पोर्चुगलले समूह ए 4 मा लगातार जीत निकाल्दै अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। रोनाल्डो अनुपस्थित रहँदा रामोसले प्रभावशाली प्रदर्शन गर्दै अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो बनाएका छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: कांग्रेस महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुन अघि केन्द्रीय समिति बैठक जारी। सभापति थापाको राजनैतिक प्रतिवेदन पेश, अरू प्रतिवेदन पनि पारित गरिँदै।
1: बागलुङमा माटोको ढिस्कोले पुरिएर 2 मजदूरको मृत्यु। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको ज्यान गयो।
2: सुनसरीको इनरुवाबाट 25 क्विन्टल भन्दा बढ़ी गाँजा बरामद, 2 जना पक्राउ अनुसन्धान जारी।
1: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने।

0: फे नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 गोलले विजयी।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चुर रविन्द्र विदा हुन्छौं, नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
3: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
4: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087172
6: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
6: दीक्षा ब्युटी पार्लर रे
7: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
6: हो र त्यस्तो के हुन्छ र त्यहाँ
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
6: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
7: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
6: ए हा थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
7: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 9709034335
8: जाम न ढिला भइसक्यो
9: एकैछिन पख न केको भिडियो सुनौ
10: घर बनाउँदै हुनुहुन्छ मैले जस्तै घर बनाउँदा आफै खानेको चुनडुङ्गाबाट बनेको अर्घाखाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
7: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
9: नबोल न सुन त
10: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ
7: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेज प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 9864086265 र 9901412888
6: तिकुनी माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
11: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
13: कति बन्यो घर? अनि ढलान भयो त?
14: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
13: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
14: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
15: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के।

0: This is Radio Dhorbarahi, 103.8 megahertz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 064-14-234 र 98-171-56-6
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
4: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक प्रोपाइटर थान प्रकाश नेउपाने 98-560-33-878 प्रशान्त नेउपाने 98-460-26-925
5: होइन हो श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
6: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
5: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98-60-73-73-10 र 98-261-53-507
7: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
8: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
7: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ
9: कौ र पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो जब
8: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना।
3: मोबाइल 9800585537 र 9800615899।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
5: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
7: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सृजना चौक बन्केवा चौकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9781105090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कृति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। सुकलागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, दुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, दुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा तनहु।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के हवा।

0: गरीबलाई नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर्छ, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो गुड आफ्टरनून दर्शन नमस्ते नमस्कार वेलकम छ प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई भने म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु र यहाँहरूसँग फेरि पनि आज एउटा अर्को रमाइलो श्रृंखलाको साथमा जोडिएको छु भने तपाईँले हामीलाई रेडियो ठहर बाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com .np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा र फरक श्रृंखलाको साथमा आउँदै गर्दा श्रोता साथी आजको एपिसोडमा रहेर हिट आइटम नेपाली मुभी संघलाई कार्यक्रम स्थान दिन्छौ अनि सँगसँगै मोस्ट भ्यू संघलाई पनि कार्यक्रम स्थान दिनेछौ भने प्रोग्रामको ओपनिङमा यहाँको लागि एउटा निकै नै सुमधुर संघ राख्नतर्फतिर लागिरहेको छु रमाइलो संघ बनिरहेको छ मतिमाला मुईबाट रहेको बेचिदिन्थे यो जबानी टाइटलमा रहेको रमाइलो संघ रहेको छ यहाँको लागि राखिरहेको छु स्वीकार्नुहोला

हजुर श्रोत साथी बेची दिन्थे यो जुबानी किनेको नि भइदिए टाइटलमा रहेको रमाइलो सङलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। यहाँहरूले पक्कै पनि सुन्नुभयो होला र जस्तै गरी श्रोत साथी अहिलेको लागि भने एउटा निकै नै पुरानो एकदमै हिट सङ पनि रहेको छ, आइटम सङ रहेको छ, ठुली टाइटलमा रहेको म त मर्छु कि क्या हो ठुली सङ रहेको छ, ठुली मुभीबाट रहेको भने स्वीकार्नु होला है।

हजुरको साथी म त मर्सुकी क्या हो चुली टाइटलमा रहेको सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। राजेश बायल राय अनि इन्दिरा जोशीका आवाजमा सजिएको मिठो सङ रहेको थियो आइटम सङ भने, त्यसै गरी यहाँको लागि फेरि पनि एउटा अर्को मिठो सङ राख्नतिर लागिरहेको छु। काले ताई टाइटलमा रहेको सङ रहेको छ स्वीकार्नु होला।

हजुर श्रोत साथी, काले दाई टाइटलमा रहेको सङ्गलाई पनि स्थान दिइसकेको छु प्रोग्राममा भने अहिलेको लागि भने हामी विज्ञापनतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ र विज्ञापन पूर्व जानु अघि कार्यक्रममा दुबो फुल्यो टाइटलमा रहेको सङ्ग राखिरहेको छु। कबड्डी कबड्डी मुभबाट रहेको मिठो सङ्गलाई राख्दै जाँदैछु प्रोग्रामको व्यावसायिक विश्राममा। त्यति बेलासम्म पनि हामीलाई सुन्दै गर्नुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
3: ए तिमी पो बस्दै गरे म तिम्रो लागि चिया बनाएर ल्याउँछु
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैलाई कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
2: ए त्यसो भए त म गइहालेँ
3: चिया त पिएर जाऊ
2: अहिले हतार छ पछि आउँदै गरौला है
4: दीर्घायु फर्निचर सोरुम
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
0: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9540161268 र 9560602
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यूरो फोन 061-590-162-590-163
9: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग सुक्लागण्डकी दुई काछेपानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475।
10: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन।
10: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
11: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9846633101 र 9648385522।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके ल डन।
15: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856028543 र 9847000787।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153068।
17: This is Radio Dhorbarahi 103.8 MHz।

हजुर श्रोत साथी केचिनको विश्राम लगतै फेरि पनि यहाँ माझ पुनः उपस्थित भइसकेको छु प्रोग्राम फिल्मी संसार लिएर भने तपाईँले हामीलाई रेडियो ढोरबारा हिमन 93.8 मेगाहर्ज जन्त मनको आवाज साथै त हामीलाई सुन्न सक्नुहुनेछ इन्टरनेट अनलाइन मार्फत पनि भने अहिलेको लागि कार्यक्रममा ढिला नगरिकन चोली सर्केर टाइटलमा रहेको सङ्ग राखिरहेको छु स्वीकार्नुहोला है।

हजुर श्रोता साथी टोली सर्केर गीतको बोला पनि कार्यक्रममा स्थान दिइसकेको छु. अहिलेको लागि भने यहाँहरूको लागि शत्रु गीतको बोला राखिरहेको छु, स्वीकार्नु होला है त.

हजुर श्रोत साथी, सुमधुर सङलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। अहिलेको लागि भने फेरि पनि हामी विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ र विश्राम पूर्व जानु अघि कार्यक्रममा झक्कास झापाले टाइटलमा रहेको सङ राखिरहेको छु, स्वीकार्नुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा नि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: सूचना श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ अनुरोधक श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Dulegaura, Wat in Department Bhavan Sangai, Mobile 98-65-32-93 ra 98-65-38-73.
2: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: वरिष्ठ हडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
4: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसर का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0-65-414-129 र 98-65-31-053।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: ए बुढी, तिमीले भने जस्तै घर बने, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9645410950
11: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर श्रोता साथी केही छिनको विश्राम लगतै फेरि पनि यहाँहरूमा आस्था हामी पुनः उपस्थित भइसकेको छु र अहिलेको लागि भने कार्यक्रमका हामी अन्त्यतर्फ पनि छौँ। कार्यक्रमका हाम्रो निश्चित समय सकिने बेला भइसकेको छ र साथीसाथी कार्यक्रममा चमेली टाइटलमा रहेको सङ्ग्रह राख्दैछु। रमाइलो सङ्ग्रह राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत प्रिया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: This is Radio Dhor Barahi, 103.8 MHz. मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ
4: जाम न ढिला भइसक्यो
5: एकैछिन पख न केको भिडियो सुनौ
6: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घाखाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
7: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
5: नबोल न सुन त
6: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
7: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
5: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846086265 र 9901412888
8: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
11: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
8: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
0: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
12: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
10: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
12: हो त है सामान लिन टाढा किन जानु पर्यो र
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
15: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना शुक्लागंजगी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागंजगी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु। सूचना यस तनहु सेवा हस्पिटल धुलेगौडा बीपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3 to 4 डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र
16: 103.8 अन्तर्मनको आवाज
17: स्टुडियो साइन अहिले दिउँसोको 2 बज्यो
18: टाइम चेक को साथ में मनकेवा काली का सुन चांदी पसल धुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
20: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस धुलेगौडा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461349304
22: नमस्कार रेडियो ढोरबाराही 103.8 MHz दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्।

प्रधानमन्त्री वीरेन्द्र शाहले संघ प्रदेश र स्थानीय सरकार बीच आपसी सम्मान भएमा भदौ 10 गते यताको विपद व्यवस्थापन निरन्तर भइरहेको बताउनु भएको छ। सेदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको विपद जोखिमकरण न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकमा वहाँले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पार्नु भएको छ। बैठकमा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहेको थियो। भटेकोशी, त्रिशुली, गण्डकी सँगै अन्य क्षेत्रमा आएको बाढ़ी पहिरोको क्षतिको समेत अध्ययन सहित त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको शाहले बताउनु भएको छ। वहाँले विपद जोखिम न्यूनीकरणका लागि सरकारले पूर्व सूचना प्रणालीलाई थप सुदृढ़ बनाउन लागेको पनि उल्लेख गर्नुभएको हो। साथै सरकारले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम गरिरहेको बताउनु भएको छ। नेपाली कांग्रेसको 15 औं महाधिवेशनको बन्द सत्र शुरू भएको छ। कांग्रेसको केन्द्रीय कार्य समितिको आज बसेको बैठकले बन्द सत्रमा पेश गर्ने एजेण्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो। तीनवटा क्लस्टरमा विभाजन गरेर बन्द सत्रमा छलफल भइरहेको छ। पहाड़, हिमाल र मधेस तराई गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र शुरू भएको हो। शुरूआतमा पहाड़को बन्द सत्र चलेको छ। बन्द सत्रका लागि हिमाल हल, पहाड़ हल र तराई हल, तराई मधेस हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको हो। हिमाल हलमा कोशी प्रदेशका 1117, कर्णाली प्रदेशका 299 र गण्डकी प्रदेशका 715 गरी 2331 प्रतिनिधि सहभागी रहेका छन्। त्यस्तै पहाड़ हलमा बागमती प्रदेशका 1217 र लुम्बिनी प्रदेशका 1009 गरी 2226 प्रतिनिधि सहभागी रहेका छन्। तराई मधेस हलमा मधेस प्रदेशका 1256, सुदूरपश्चिम प्रदेशका 650, जनसम्पर्क समितिका 245 र भ्राती संगठनका 225 प्रतिनिधि सहभागी रहेका छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालन सम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्ताव लगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले संकटको समयमा समेत न्यायपालिकाको कार्य सम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वता अपरिहार्य रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित इन्टरनेट गभर्नेन्स सम्बन्धी क्षेत्रीय मञ्चलाई सम्बोधन गर्दै वहाँले सूचना प्रविधिमा आधारित आधुनिक न्याय प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र समावेशी बनाउनु पर्नेमा जोड दिनुभएको हो। प्रधान न्यायाधीश शर्माले हालैका दिनमा नेपालले भोगेका प्राकृतिक विपदले डिजिटल पूर्वाधारको कमजोरीलाई छर्लङ्ग पारेको उल्लेख गर्नुभएको छ। विशेष गरी हालैका बाढ़ी र पहिरोले टेलिकम तथा अन्य सार्वजनिक पूर्वाधारमा पारेको असरले न्याय क्षेत्रको डिजिटलाइजेशनलाई समेत चुनौती दिएको उहाँले बताउनु भएको छ। प्रधान न्यायाधीश शर्माले न्यायिक अभिलेख हराउने वा त्यसमा पहुँच गुम्ने अवस्थाले न्याय सम्पादनमा गम्भीर असर पुर्याउने भन्दै सुरक्षित डिजिटल रेकर्ड, भरपर्दो ब्याकअप र विपद व्यवस्थापन प्रणालीको आवश्यकता रहेको बताउनु भएको छ। भोटेकोशी बाढ़ीका कारण आमा बुबा गुमाएका उत्तर गया गाउँपालिका एका बालबालिका राखिएको विदुर नगरपालिका 2 स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ। बालबालिकालाई आफन्तबाट टाढा राखिएको भन्दै आफन्त तथा स्वयं बालबालिकाबाट निरन्तर आवाज उठेपछि महिला बालबालिका, लैंगिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र उत्तर गया गाउँपालिकाको समन्वयमा बालबालिकाको विस्तृत लेखाजोखा गरी अधिकांश बालबालिकालाई आफन्त तथा नातेदारको संरक्षणमा रहने गरी जिम्मा लगाएको छ। राष्ट्रिय बाल अधिकार परिषद खटिएका अधिकृत बद्री प्रसाद बाग्लेका अनुसार बालबालिका तथा उनीहरूलाई संरक्षणमा लिन चाहने परिवारको विस्तृत मनोसामाजिक लेखाजोखा तथा
उत्तर गया गाउँपालिका एक वडा कार्यालयबाट नाता प्रमाणित भएको कागजातका आधारमा बालबालिकालाई आफन्त तथा नातेदारको जिम्मा लगाएको हो। बालबालिकालाई आफन्त तथा नातेदारको जिम्मा लगाउने क्रममा सम्बन्धित अभिभावक तथा सुरक्षक संरक्षणबाट सो घोषणा फारममा हस्ताक्षर गराई बाल संरक्षण सम्बन्धी प्रतिबद्धता समेत लिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद व्यवस्थापनको काम सम्पन्न गर्ने भन्दै ढुक्क हुन प्रभावित प्रदेशका मुख्यमन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। सोमबार सिंहदरबारमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद बैठकमा शाहले बाढ़ी पहिरोको क्षतिको समेत अध्ययन समेत त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको बताउनु भएको हो। बैठकपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले खोज उद्धार उपचार र खाद्यान्न सामग्री वितरणको काम सकिसकेको र अब पुनः निर्माण तथा पुनः स्थापनाको दिशामा अगाडि बढ़नुपर्नेमा आफूले जोड़ दिएको बताउनु भएको छ। बाढ़ीले बगरमा परिरत भएका स्थानमा नभई सुरक्षित र वैकल्पिक स्थानमा नयाँ शहरीकरण गर्नुपर्ने प्रस्ताव राखेको उहाँको भनाइ रहेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली ई बिजिङ ह्याक प्रकरणमा एकै पटक 8 जना व्यवसायलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेकाहरू सबैको नाम प्रहरीले खुलाएको छैन। उनीहरूको विवरण आजै प्रहरीले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्ने बताएको छ। इभिडिङ ह्याक प्रकरणमा दोस्रो तहको अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ परेका हुन्। उनीहरूमध्ये एकजना हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्ल रहेका छन्। मल्लको हाई हिमालयको गत वर्ष सिक्टा सिंचाई आयोजनाको ठेक्का पनि पाएको थियो। बागलुङको निशिखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खस्ता पुरिएका 3 जना श्रमिक मध्ये 2 जनाको ज्यान गएको छ। 1 जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डै 7:30 बजे काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड यसरी उन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र परसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढा थोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पा गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डै 7:30 बजे काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड यसरी

0: लागि प्रादेशिक अस्पताल बोल्टेबाङ लगिएको निसेखोला गाउँपालिका तीनका वडाध्यक्ष रमेश विक्रम शाहीले बताउनु भएको हो। जेसीबीले सड़क सुरक्षाको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएको प्रहरीले जनाएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले क्षति पुर्याएपछि नुवाकोट र रसुवा जोड्ने भित्रावती स्थित फलाखु खोलामा बेली ब्रिज चढ़ाउ शुरू भएको छ। पुल निर्माणका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र बुधबारदेखि नेपाली सेनाको टोलीले पुल चढ़ाउको काम शुरू गर्ने भएको छ। दशैंको फूलपातीसम्म पुल संचालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री थादिङको बैरिनी र वारास्थित सेनाको मौस्तादबाट भेत्रावती ल्याउने काम भइरहेको छ। उहाँका अनुसार आजसम्म सबै सामग्री भेत्रावती आइपुग्नेछन्। बुधबारदेखि नेपाली सेनाको 55 जनाको टोलीले बेली ब्रिज चढ़ाउको काम शुरू गर्नेछ। मालढुङ्गा बेनी जोमसम कोरोला सड़क खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र कटानका कारण अवरोध बनेको बेनी जोमसम सड़क आगामी 6 दिनभित्र पूर्ण रूपमा सुचारू हुने अनुमान गरिएको छ। सड़क विभागका अनुसार हाल विभिन्न खण्डमा पहिरो पछ्याउने कटान मर्मत गर्ने नयाँ ट्र्याक खोल्ने कार्य निरन्तर भइरहेको छ। सड़कको वर्तमान स्थिति अनुसार घासा कोरोला खण्डमा पहिरो हट्दा यातायात दुईतर्फी रूपमा नै सञ्चालन भइरहेको छ। त्यसैगरी तातोपानी क्षेत्रमा नदीले काटेको सड़कमा ब्याक कटिङ तथा टेवा पर्खाल निर्माण गरी यातायात पुनः सुचारू गराएको छ। राहुघाटदेखि सिरुबारीसम्म भने एकतर्फी सड़क खोलेको छ र पोखरी बगर नजिकैको रातोपानी खण्डमा पनि नयाँ ट्र्याक खुलाएको विभागले जनाएको छ। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको भाव तोलामा 400 रूपियाँले घटेर आज 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाव 2,900 रूपियाँले घटेर तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव भने तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो 60 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,430 रूपियाँ रहेको महासंघले जनाएको छ। अमेरिकी संघीय सुरक्षा निकाय एफबीआईले ताइवानी राष्ट्रपतिका छोराको जासुसी गरेको आरोपमा लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ विदेशी एजेन्टलाई पक्राउ गरेको छ। यदरका रूपमा पनि चिनिने वान इङ छाङलाई चीन जाने योजना अनुसार प्रस्थान गर्नु अघि हिजो पक्राउ गरेको क्यालिफोर्नियाको मध्य जिल्लाका लागि अमेरिकी सहायक महाधिवक्ता विल एसालीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ। अधिकारीहरूले क्यालिफोर्नियाको अभाइन निवासी 34 वर्षीय झ्याङमाथि दर्ता नभएको विदेशी एजेन्टका रूपमा काम गरेको आरोप लगाएका छन्। हस्त दिउँसो 2 बजेको ठोरबाट हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक

0: कानका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
1: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087172142।
3: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
9: ए हो र, ल त ल,
8: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0658414222 र 9856621692।
10: सधैँ यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा

0: मौका को फायदा लिनु होला।
1: उपचार हुने रोगहरू, गर्भवती महिला को स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
0: र 9968168787। बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083,
3: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
0: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
3: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तरी खेल मैदान।
0: महोत्सवका मुख्य आकर्षणहरू,
3: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
0: बालुद्यान एवं रमाइलो मेला,
3: दशैं तिहार सस्तो बजार,
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
3: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
3: साथमा लाइभ कन्सर्ट,
0: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ।
4: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुरेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले।
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
6: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
6: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
2: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
13: कुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न
14: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
13: हो र कहाँ छ र त्यस्तो
14: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
2: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
15: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
2: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
17: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
16: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पोन
15: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक

0: इन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
4: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
8: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: दान गरौं, सकेको गरौं, सबैले गरौं।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।

0: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा।

0: युनिक डिपार्टमेंट को दुई घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नंबर 0 65 4 14 2 34 र 98 1 71 56 606। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98 5 10 88 461 र सिजन गुरुङ 97 045 40 900।
2: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98 4 61 49 304।

जेन्जी आन्दोलन का फौजदारी मुद्दा फिर्ता संबंधी प्रतिवेदन गृह मंत्रालय पठाउने सरकार को निर्णय अत्यावश्यक बाहेक भोटे खुशी त्रिशूली बाढ़ी पक्षी को खोज तथा उद्धार स्थगित करने सरकार को निर्णय जननाथ समाजवादी जागरण अभियान घोषणा करे संगै नेकपा संयोजक प्रचण्ड द्वारा केन्द्रीय संयोजन समिति बैठक आह्वान कांग्रेस को विधान संशोधन प्रस्ताव 15-17 पारित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा गत वर्षका 1337 उजुरी दर्ता निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूका सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द अब चुनाव अघि गठबन्धन नगर्ने र आफ्नै रूख चिन्हमा एक्लै लड्ने कांग्रेसको संकल्प नयाँ दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत गण्डकीबाट दर्जनौ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे सहित तनहुँका गोविन्द भट्टराई र जीवन परियारको दावी शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउन सर्वोच्च अदालतको आदेश शरणार्थीका सन्तानहरूलाई बाबुआमासँगको पुनर्मिलन रोक्नुले पारिवारिक एकता पनि भाडिने विश्लेषण ई बिडिङ प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्का प्रक्रियामा चलखेल गरेको घटना सार्वजनिक ब्यूरो सीआईबी र केन्द्रीय साइबर ब्यूरोले संयुक्त रूपमा दोस्रो चरणको अनुसन्धान गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङबारे छलफल गर्न आज बैठक बस्ने चाडबाडमा काठमाडौँबाट बाहिर जाने यात्रु अग्रिम टिकट बुकिङ नखुल्दा अन्यलमा

0: भन्दा चाँडो विपद व्यवस्थापनको काम सक्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। देशभर 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको दावी। संसदीय समितिमा बोल्दा अर्को संसदको नाम लिएर नबोल्न रूलिङ। मेलमिलाप सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकको संविधान विपरीत व्यवस्था हटाउन माग। संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित। किरण किशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा। डब्ल्यूएचओ दक्षिण पूर्वी एसियाली केन्द्रीय निर्देशकमा नेपालले डाक्टर संगीता पठाउने। सदस्य राष्ट्रहरूसँग कूटनीतिक समन्वय र समर्थन जुटाउन लबिङ शुरू। सार्वजनिक निर्माणका ठेक्काको मूल्य समायोजन गर्ने सरकारको निर्णय। ब्याङ्कका 26 पहिलोग्रस्त क्षेत्रको भौगोलिक अध्ययन। बेरिजम सड़क धमाधम पुनर्निर्माणमा। मलेसिया रोजगारीमा सीमित संस्थाको एक अधिकार रोक्न व्यवसायी संघको माग। चितवनमा ट्र्याक्टर र जीप ठोक्किँदा एकजनाको मृत्यु, 10 जना घाइते। प्रदेश प्रमुख भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश। बेत्रावतीमा बेली ब्रिज चढ़ान शुरू। दशैं अघि संचालनमा ल्याउने लक्ष्य। निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय। पोखरा क्षेत्रका 15 स्टक ब्रोकर हाउसबाट दैनिक जसो करिब 1 अर्ब रूपियाँ बराबरको शेयर कारोबार हुने। बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा। एक सातादेखि सड़क अवरूद्ध हुँदा स्याउ बोटमा कुहिन थाले। पूर्वधार निर्माणमा अघि बढ़दै तनहुँको बन्दीपुर। एक वर्षको अवधिमा 7.2 किलोमिटर सड़क कालोपत्र, 10 किलोमिटर ग्राभेल र 9 किलोमिटर नयाँ सड़कको ट्र्याक निर्माण। लमजुङको मर्स्याङदी गाउँपालिका 6 नाइचीमा निर्माणाधीन 40.27 मेगावाटको सुपर नाङ्जी जलविद्युत आयोजनामा कार्यरत एक कामदारको भीरबाट खसेर हिजो मृत्यु। गाजामा हमासका 3 सदस्य मारिएको इजरायली सेनाको दावी। इजरायलमा 3 वर्षमा 1,318 सुरक्षाकर्मीको मृत्यु। अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट र रिपब्लिकन बीच कड़ा प्रतिस्पर्धा। दक्षिण पूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार। लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन। बेलायती सैन्य अड्डाबाट सबै बम वर्षक विमान हटाउने अमेरिकी वायुसेनाको निर्णय। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 जना वैज्ञानिकहरूलाई संयुक्त रूपमा प्रदान गरिँदै। र तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्लो ओभर रेटका लागि भारत र वेस्ट इण्डिजलाई जरिवाना तिराउने आईसीसीको निर्णय। अवस्थै नै खबरहरूसँगै आजका लागि ढोरबारै हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईँलाई कस्तो लागिरहेको छ? हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। विस्तृत समाचार सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण युनिट सहित म सृष्टि विदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज। सधैँ यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
5: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
3: र 9868

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तुरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
2: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
3: जाम न ढिला भइसक्यो
0: एकैछिन पख न केको भिडियो सुनौ
4: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घा सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
3: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
0: नबोल न सुन त
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त केही बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 98460 86265 र 98041 12888
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
5: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
6: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
7: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98460188
0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
9: कौरव र पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोपाइटर राम भुजेल। सम्पर्क 9891505630 र 9746780681।
4: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
0: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
0: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9841633101 र 9468835522।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निःशुल्क सुगर परीक्षण गरिन्छ।